0: ले नेपाललाई विश्व मंचमा सहानुभूति माग्ने होइन प्रमाण सहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालिनलाई प्रमाण सहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइएको 15 वर्ष जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधूरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55(30) प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोकसेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: निकालिले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण, उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका 4 वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। 10 भदौमा भोटेकोशी बाढ़ीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढ़ीले रसुवादेखि धादिङसम्म 41 वटा मोटरेबल पुल बगाएको थियो। बाढ़ीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो।
3: भोटेकोशी बाढ़ीपछि 10 भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि संचालनमा आउने भएका छन्। त्रासदीपूर्ण बाढ़ीको 2 सातापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ।
2: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
3: रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार तथा समाजसेवी पुरस्कार विभिन्न 4 वटा सामाजिक संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ। 43 वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय, गाँसबास, औषधि उपचार, धार्मिक गतिविधि र दाह संस्कारसम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिएको हो। कोषको साधारण सभाले जनै 1 लाख रूपियाँ नगद राशिको रामबाबु ज्ञानु समाजसेवी पुरस्कार भने 3 सामाजिक संस्था र 3 प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिएका छन्। मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रम, काठमाण्डुको चन्द्रागिरीमा रहेको होम अपाङ्ग बाल बालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल सहारा घरले जनै 1 लाख रूपियाँको पुरस्कार पाउने भएका हुन्।
2: नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सोमबार ₹1,38,79,425 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो।
3: गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत अवस्थामा फर्किसकेका छन्। मर्म सम्भार तथा पुननिर्माणपछि सरकारी कार्यालयले पूर्ववत रूपमा नै सेवा प्रभाव थालेका हुन् भने जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते कैलाली कारागारबाट भागेका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी भने अझै फरार छन्।
2: जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33,54,00,00,000 भन्दा बढ़ीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्सन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513
5: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र 98423-18049
7: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन्नी
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98520-55768
10: साथै 98520-55768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
12: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
13: सुप्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ
14: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
13: आज 2083 साल भदौ 23 गते मंगलबार सेप्टेम्बर 8 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको द्वादशी तिथि जेएनजी शहीद दिवस विश्व फिजियोथेरापी र अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
13: जेएनजी आन्दोलनको 1 वर्ष सरकारी आयोगको प्रतिवेदन अलपत्र घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको अपेक्षामा
14: भोटेकोशी बाढीपछि सुरुङभित्र 121 मात्रै फसेको सेनाको दावी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति घोषणा प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण
13: अपराध अनुसन्धान कार्यालय सुनवाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय, दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग 30,000 मात्रै आपूर्ति,
14: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने, रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिहरूको भेट, हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै,
13: र एनबीएलमा आज दुई खेल हुने, हिजो भएको खेलमा कर्णाली अनि अन्नपूर्णको लगातार जीत, राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने, 27 भदौदेखि चितवन गोल्ड कप।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको प्रसंग।
14: सुशासनको मुख्य नारासहित जेएनजी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको 1 वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ़दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानवाधिकार आयोगको शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको 3 महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन उहाँले भन्नुभएको छ।
13: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढ़ेको छ। लामो समयदेखि देखिँदै आएको राजनैतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकाय प्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापनयोग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढ़ाउँदै नीति निर्माणमा पनि सरकारले जोड़ दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढ़ी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भनी सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लूटतन्त्र विरूद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ़नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ़नुपर्ने विचार राख्नुभयो।
14: भोटिकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा बाह्रसम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपील समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
15: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1356 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढ़ी तथा त्यसबाट सिर्जित विपदमा 4,894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6,676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बलसहित 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनका सुरुङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढ़ी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल प्वाइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब 115 मिटर प्रवेश गरेको छ। 4 वटा 6-6 मिटर लामा ठूला पाइप प्रयोग गरी सुरुङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली 1 आयोजनाको मुख्य प्रवेश सुरुङमा नेपाली सेना र कोरियाको विज्ञ सहित सम्मिलितको संयुक्त टोली करिब 400 मिटरसम्म प्रवेश गरी खोजतलाश गरेको छ, तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3A को सुरुङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोज तलाश गरिरहेको छ। त्रिशुली 3B मा नेपाली सेना र यूएईको खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3A मा प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने 4 वटा एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि

0: बाढ़ी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा, नुवाकोट र धादिङमा 37 होल्डिङ सेन्टर संचालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3,629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4,722 भन्दा बढ़ी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 फोरेन्सिक टोलीमा 54 जना जनशक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन 6,000 लिटर क्षमताका 2 र 9,000 लिटर क्षमताको एउटा गरी 3 ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1,000 बोतल फिनेल पठाइएको छ भने तनहुको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्प पछिको पुननिर्माणको सिकाई र भोटेकोशी बाढ़ी पछिको पुननिर्माणमा सजिलो
2: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: भोटेकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार, निजामती विधेयक अन्तिम रायका लागि लोक सेवा आयोगमा पठाउने निर्णय लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्र भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो

0: पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने मन्त्री परिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्री परिषदले आवश्यक परामर्शका लागि विधेयक लोकसेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोकसेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्री परिषदमा लैजानेछ। मन्त्री परिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, टनेल ब्रेक थ्रू नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। 10 भदौमा आएको बाढ़ीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढ़ीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ़ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टू फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिसानेलाई शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घड़ीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। कान्तिपुर दैनिकमै बाढ़ी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ, बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पुनः जोड़ियो सहज बन्दै जनजीवन शीर्षकमा गंगा विसीले लेख्नु भएको हो। बाढ़ीले सम्पर्क टुटाएका बस्ती जोड़दै बेली ब्रिज शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा, अधिकांश स्थानीय तह साक्षर, 112 स्थानीय तहमा भने अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढ़ीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानूनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानूनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानूनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानूनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढ़ीको पीड़ामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ ताप तोप्चे टारका किसान यति बेला दुई संकटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले सड़क पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पूँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा, विपदमा हातेमालो गर्दै समुदाय, पहाड़ रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिण्डरको खपत हुने काठमाण्डु उपत्यकामा अहिले दोब्बर अर्थात दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिण्डरको मात्रै भइरहेको छ, जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाण्डुसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनीत मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण यातायात, जलविद्युत, खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्व उत्तिकै छ। निर्माण भएका, निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1,417 किलोमिटर रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघीय ग्रीनल्याण्डमा ऊर्जा महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड़ युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन देर लियनले यूएई ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रूसका राष्ट्रपति भोलिदिमिर पुटिनसँग 4.5 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः शुरू गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आगमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय समाज संस्थाहरूले बताएका छन्।
1: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जीत हात पारेको। लगातार दुई खेल जितेर शीर्ष दुईमा रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लीगमा एक्लो अपराजित टोली कर्णाली 8 जोडेर शीर्ष स्थानमा छ। दुई जीत पहिलो हार बेहोरेको सगरमाथा 7 सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। आज लीगमा खप्तर फाल्कन्स र मधेस वारियर्स तथा काठमाण्डु रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितौन गोल्ड कप शुरू हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा 2 विदेशीसहित कुल 8 टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको मीडिया र टिकेटिङ अधिकार 33.5 करोड़ भन्दा बढ़ी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपीएलको तेस्रो सिजन 10 लगतै शुरू हुनेछ। क्यानले बोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
0: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाइको कुरा। करिब 3 वर्ष अघिको जाजरकोट भूकम्पपछिको पुननिर्माणको काम भर्खर शुरू भएको छ। केही बेलामा भटेकुसी बारीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा जनधनको क्षति भयो। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि नीतिगत रूपमा गरिएको सुधारले भटेकुसी बाढ़ी प्रभावितको पुननिर्माणमा कसरी सहयोग पुग्छ? हामीले सांसद खड्ग बुढासँग कुराकानी गरेका छौं।
4: पुननिर्माणको गति रोकिँदैन। मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु। जहाँ पैसा छ अहिले पनि 5-7 अरब बजेट विनियोजन भएको छ, त्यो जाजरकोट चाहिँ भूकम्प पुननिर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ।
1: योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
4: कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुटिएको वा कानूनी रूपमा भनेको त्यो चाहिँ मालपोतबाट अंशबण्डा भइसकेको र हरेक कुराले चाहिँ कानूनी हिसाबले नै अंशबण्डा चाहिँ छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ। केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ। यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो। यी खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
1: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो, अवरोध थियो, त्यो सच्यायो भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन।
4: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू, विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुननिर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ। त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
1: सांसद खड्ग बुढासँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: जेएनजी आन्दोलनको 1 वर्ष, सरकारी आयोगको प्रतिवेदन अल्पत्र, घाइते र शहीद परिवार, आन्दोलनको मर्म अनुसार परिवर्तनको प्रतीक्षामा,
1: भटेकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना घोषणा, प्रभावित क्षेत्रमा पशु चौपाया व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण,
0: अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार, निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय, दैनिक 1 लाख ग्यास सिलिण्डरको माग, 30,000 मात्रै आपूर्ति,
1: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने, रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिको भेट, हर्मुज जलमार्गमा।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: आज जेएनजी आन्दोलन भएको एक वर्ष पूरा, सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोच्छन् हाम्रो भविष्य कहिले बदलिन्छ। भोटेकुसी बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 121 जना मात्र फँसेको नेपाली सेनाको आशंका, पावर हाउस र नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य जारी राखिएको भनाई। बाढ़ी प्रभावित क्षेत्रको भ्रमणपछि राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन, कठिन परिस्थितिमा एकताबद्ध हुन आह्वान गर्दै नेपालले जलवायु न्याय पाउनुपर्नेमा जोड़। रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थता, चार वर्षदेखि जारी युद्ध अन्त्यका पक्षमा जनमत पनि बलियो बन्दै। र नेपाल भलिबल लीगमा अन्नपूर्ण स्पाइकर्स किङ्सको दोस्रो जित, मधेस वारियर्स 3-1 को सेटमा पराजित।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
3: आज भदौ 23 गते जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तन समेत भएको छ। आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। एक वर्ष अघि काठमाडौँका सड़कमा हातमा प्ले कार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकांक्षा बोकेका हजारौं युवा सड़कमा उत्रिएका थिए। सामाजिक सञ्जाल माथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्धको आवाजमा परिणत भयो। जेएनजी आन्दोलन डिजिटलमय, डिजिटल पुस्ताको आन्दोलन भएकाले डिजिटल अधिकार यसको महत्वपूर्ण पक्ष हो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भन्दा त्यसलाई जिम्मेवार, सुरक्षित र पारदर्शी ढंगले सञ्चालन गर्ने नीति आवश्यक रहेको बहस आन्दोलनपछि थप बलियो भएको छ। जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराए र फलत जनताले निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै 2/3 मत दिएसँगै उसकै नेतृत्वमा सरकार गठन भयो र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई परिणाममुखी बनाउने, सरकारी संरचनालाई चुस्त बनाउने, सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा डिजिटल प्रविधिको प्रयोग एवं विस्तारलाई प्राथमिकतामा राखेको छ।
0: यसैबीच घाइतेहरूको पूर्ण उपचार, परिवारको एक सदस्यलाई रोजगारी र घाइतेलाई योग्यता अनुसारको काम तत्काल दिने सहित विगतमा भएका सहमति कार्यान्वयनमा सरकारले वास्ता नगरेको अधिकांश घाइतेको प्रतिक्रिया र आक्रोश छ। सिंहदरबारमा बस्ने अनुहारहरू बदलिएको अहिले एक वर्ष भयो, तर घाइते र शहीद परिवारको जीवनमा भने समय त्यही 23 र 24 भदौमा अड्किएको छ। कान्तिपुरले भेटेर कुराकानी गरेका झण्डै एक दर्जन पात्रहरूको माग एउटै थियो, देश बदलियोस्, भ्रष्टाचार अन्त्य होस्, सुशासन आओस्, राज्य जवाफ देही बनोस्, जेएनजी आन्दोलनले सत्ता बदल्यो, त्यही जगमा भएको चुनावमा बालेन्द्र शाह र रवि लामिछाने समेत एकै ठाउँमा उभिएपछि रासोपाले 2/3 बहुमत पायो र शाह काठमाडौँको मेयरबाट सिधै देशको प्रधानमन्त्री बने। तर एक वर्ष बितिसक्दा सड़कमा रगत बगाएका घाइते र पीड़ित परिवारको जीवन भने जहाँ थियो त्यही छ, कतिपयको अवस्था त कहाली लाग्दो छ। सोभिता गौतमले जेएनजी घाइते र शहीद परिवारसँग नियमित संवादमै रहेको बताउँदै जेएनजी परिषद गठनपछि त्यसलाई अझ संस्थागत रूपमा दिइने बताएकी छन्। उनले भनिन्, हामीले संवाद नगरेको होइन, यद्यपि व्यक्तिगत रूपमा सबैसँग कुरा गर्न कहिलेकाहीँ कठिन हुन सक्छ, त्यसैले जेएनजी परिषद मार्फत नै सबै कुरा सरकार समक्ष आउने गरी बनाउँछौ। सरकार उहाँहरूसँग प्रत्यक्ष संवादमै छ, छलफलमै छ। उहाँहरूलाई ढिला भए जस्तो लाग्नु स्वाभाविक हो, तर सम्झौता कार्यान्वयनका लागि गृह कार्य गर्न र संयन्त्र बनाउनलाई समय लागेको हो, अब समय लाग्दैन। उनका अनुसार जेएनजी परिषद बनाउने विषयमा समन्वय समिति बनाएर काम भइरहेको छ। उनले भनिन्, सरकार बनिसकेपछि विगतमा भएको सम्झौता बमोजिम काम गर्न गृह कार्य थालेका थियौं, त्यसपछि जेएनजी परिषद बनाउन पनि समन्वय समिति गठन भएको थियो। त्यो समितिले जेएनजी घाइते र शहीद परिवारसँग सरसल्लाह गरेर परिषद कस्तो हुने र के गर्ने भनेर निर्गल गर्नेछ। त्यसको प्रतिवेदन आउने बित्तिकै परिषद गठन प्रक्रिया अघि बढ्छ।
3: Thank you. नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण विभिन्न जल विद्युत आयोजनाको सुरुङभित्र 121 जना फँसेको जनाएको छ। जल विद्युत परियोजनासँग सम्बन्धित करिब 900 जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र नफसेको सेनाको भनाइ छ। सरकारले खोजबिन बन्द गर्ने निर्णय नगरेसम्म आफूले खोज तथा उद्धारको काम जारी राख्ने जनाउँदै सेनाले आशा अझै कायम रहेको जनाएको छ। अहिले पनि सेनाको टोलीले फँसेकाहरूको खोज तथा उद्धारका लागि द्रुत प्रतिकारी टोली र आयोजनाका प्रतिनिधि सहितको टोली पावर हाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजी कार्य जारी राखेको छ। त्रिशुली 3A को पावर हाउस तथा सुरुङमा सेनाको टोली उद्धार सामग्री सहित निरन्तर खोज तथा उद्धारमा सक्रिय छ भने त्रिशुली 3B को अडिट 2 बाट प्रवेश गरेको सेनाको टोली अडिट 1 बाट बाहिरिएको छ। अडिट 2 को सुरुङबाट उत्खनन मेसिन लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ। सो सुरुङबाट हालसम्म कुनै व्यक्ति वा अन्य सामग्री फेला परेको छैन। यस्तै चिलिमे हाइड्रोमा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले उत्खनन मेसिन र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको जनाएको छ। हेलिकप्टरबाट स्याप्रुबेसीमा झारिएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रमा लैजाने काम भइरहेको उद्धारमा खटिएका प्राविधिकहरूले जनाएका छन्। यसैबीच माथिल्लो त्रिशुली 1 जलविद्युत परियोजनामा विदेशी प्राविधिक सहितको टोलीको खोजी कार्य जारी छ।
0: यसैबीच भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण, उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका 4 वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। बिजुली अवरूद्ध बनेका 3 जिल्लाका पालिकाका 75 भन्दा बढ़ी क्षेत्रमा विद्युत प्रसारण शुरू भइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अवरूद्ध भएका पालिकामा 75% भन्दा बढ़ी बिजुली सप्लाई शुरू भइसकेको प्राधिकरणमा कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको भनाई छ। उनले भने अहिले 300 मेगावाट निर्यात हुँदा पनि हामीले हाम्रो आन्तरिक खपतलाई म्यानेज गर्न सकेका छौं। बाढ़ी प्रभावित क्षेत्र रसुआमा 78% र नुवाकोटमा 96.7% क्षेत्रमा बिजुली उपलब्ध भइसकेको उनले बताए। पुरानो देवीघाट आएको लाइनलाई जोडेर बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पठाइएको उनले बताएका छन्। बाढ़ी आएको अर्को दिन 11 भदौमा नुवाकोट बजारमा बिजुली बालेको र पछिल्लो समय धुन्चेमा पनि चालू भइसकेको उनको भनाइ छ। धादिङको बाढ़ी प्रभावित क्षेत्रमा 100% बिजुली चालू भइसकेको उनले बताए। बिजुली अवरूद्ध भएका क्षेत्रमा हेलिकप्टरबाट गएर अवरूद्ध बिजुली चालू गर्ने श्रेष्ठले जनाए। तत्काल बत्ती बाल्न नसकिने क्षेत्रमा 2-2 किलोवाटको सोलर ब्याट्री बाँडेर बत्ती बाल्ने तयारी गरिएको उनको भनाइ छ। धुन्जेमा बिजुली चालू भए पनि अरू क्षेत्रमा समस्या भएको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भनाई छ। धुन्जेमा बिजुली बलेपछि राहत वितरण लगायतको काममा सघाउ पुगेको पालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले बताएका छन्। धादिङमा भने 86,642 घरधुरी मध्ये सबैजसो विद्युत आपूर्ति चालू भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको स्थित प्रतिवेदनमा नुवाकोटमा 68,679 घरधुरी मध्ये 96.7% घरधुरीमा विद्युत आपूर्ति भइसकेको उल्लेख छ। रसुवाका कुल 14,281 घरधुरी मध्ये करिब 78% घरधुरीमा विद्युत आपूर्ति भइसकेको प्राधिकरणको भनाइ छ। 13 थान कार्यालय प्रयोजन र 500 थान घरायसी प्रयोजनका सोलर पावर सिस्टम पठाइएकाले केही सहज भएको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले जनाएको छ।
3: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ीपछि उत्पन्न परिस्थितिमा विभाजन र एक अर्कालाई दोषारोपण गर्ने समय नभएको बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रको भ्रमणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन आग्रह समेत गरेका छन्। विपदपछि पुननिर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदा विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने उनले बताए।
4: यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनर्स्थापना र आर्थिक पुनर्स्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: विगतमा पनि नेपालले भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिको सामना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एकताबद्ध भएर अघि बढ़न आग्रह गरेका छन्। उनले भने,
4: नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको छ। प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको हो। यस कठिन घड़ीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु।
3: भोटेकोशी बाढ़ीपछि विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति पूर्ण गम्भीर रूपमा सचेत गराएको राष्ट्रपति पौडेलको भनाइ छ। उनले जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।
4: निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: राष्ट्रपति पौडेलले हिजै नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको अवलोकन गरेका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीपछि 10 भदौदेखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन्। त्रासदीपूर्ण बाढ़ीको 2 सातापछि विद्यालयहरू खोल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय सञ्चालनमा रहे पनि तत्काल 65 मात्र सञ्चालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौबाट सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख प्रभा बोगटीले बताइन्। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थी पाएक पर्ने जुनसुकै विद्यालयमा पढ्न पाउने नगरपालिकाले जनाएको छ। उनले भनिन्, प्रभावित क्षेत्रका बालबालिकाहरू आफूलाई पाएक पर्ने जुनसुकै विद्यालयमा पढ्न सक्छन्। विद्यालय पोसाक छैन भनेर अप्ठ्यारो मान्नु पर्दैन, सबै कुराको सहजीकरण विद्यालयबाट हुन्छ। नगरपालिकाले विद्यालय सञ्चालनका लागि सामुदायिक र निजी विद्यालयलाई सर्कुलर गरेको छ। सर्कुलरमा होल्डिङ सेन्टरमा का रूपमा रहेका, उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरिएको छ। विदुरका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार पालिका वर्ष 54 सामुदायिक र 25 निजी गरी 79 विद्यालय छन्। तीमध्ये 3 सामुदायिक र 2 निजी विद्यालयमा बाढ़ीले पूर्ण क्षति गरेको छ। त्यस्तै 8 सामुदायिक र 1 निजी विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन छन्। नगरपालिकाका अनुसार पूर्ण रूपमा क्षति भएका र होल्डिङ सेन्टरमा उपभोग भएका 43 सामुदायिक र 22 निजी गरी 65 विद्यालय 24 भदौबाट सञ्चालनमा आउनेछन्। होल्डिङ सेन्टर रहेका र क्षति भएका विद्यालय सञ्चालनबारे नगरपालिकाले पछि निर्णय लिने जनाइएको छ। बाढ़ीले विदुरको त्रिभुवन, त्रिशुली मावि, रामचन्द्र आधारभूत विद्यालय, त्रिशुली सामुदायिक बोर्डिङ, उत्तरगया पब्लिक इंग्लिश स्कूल पूर्ण रूपमा क्षति भएका छन्। चण्डेश्वरी मावि, ज्ञानकुञ्ज बोर्डिङ, जेडी बोर्डिङ, पायोनियर बोर्डिङ सहित 8 विद्यालयमा पनि क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ। रसुवा, नुवाकोट र धादिङका गरी 23 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। ती विद्यालयमा 7,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क छ। करिब 600 बालबालिका बाढ़ीपछि सम्पर्कविहीन छन्। जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयका अनुसार रसुवामा 280 र नुवाकोटमा 350 बालबालिका सम्पर्कविहीन रहेको अनुमान छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: 10 भदौको बाढ़ीपछि नुवाकोट र रसुवाको सीधा सड़क सम्पर्क टुटेको छ। बाढ़ीले पुल बगाएपछि नुवाकोट सदरमुकाम विदुरसँगको वारीपारीको सम्पर्क विच्छेद बनेको छ। बागमती प्रदेश सरकार मार्फत निर्माण गरिएको अस्थायी ट्विन मार्फत अहिले स्थानीयवासी वारपार गर्न बाध्य छन्। कतिपय अवस्थामा ट्विनबाटै राहत पारीसम्म लग्ने गरिएको छ। कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: दुई जिल्ला जोड्ने गल्छी च्याफ्रोबेसी रसुवागढ़ी सड़कको विभिन्न खण्ड गरी 40 किलोमिटर सड़क पूरै बगाएको छ। अधिकांश ठाउँमा खोलाले सड़क बगाएको र केही ठाउँमा 3-4 मिटरसम्म लेदो आएर पुरिएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपान्यले बताए। उनले भने, सड़क खोल्न समय लाग्ने देखिन्छ। बाढ़ीले हानेको भित्तो र तत्काल प्रयोगमा नआउने खेतहरू हेरेर ट्र्याक खोल्न थालेका थियौं। जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला विपद व्यवस्थापन समितिबाट पनि त्यही निर्णय भएको थियो। पछि त्यस क्षेत्रका स्थानीयले मुआवजा माग गरेर केही दिन काम रोकिएको विभागले जनाएको छ। प्रवक्ता नेउपान्यले भने, शुक्रबार खेतबाट सड़क लग्ने भएमा मुआवजा दिने कुरा भयो। त्यहाँबाट सड़क बनाउन नसकिए खेत जस्तो अवस्थामा थियो त्यस्तै बनाइदिने गरी सहमति भएको छ। उनका अनुसार विदुरको ढुंगे बजारबाट तिरतिरे भीरसम्म सड़क पुगिसकेको छ। उनले भने, तिरतिरेबाट बेत्रावती खोला पुग्न 2.5 किलोमिटर लाग्छ। यस क्षेत्रको प्राय सड़क बाढ़ीले गएको छ। ढुंगे बजारबाट काम शुरू गरेको र अहिलेसम्म 7.5 किलोमिटर सड़क खुलाउने काम सकिसकेको नेउपान्यले जनाए। उनले भने, जति सक्दो छिटो बेत्रावतीसम्म सड़क खोल्नेछौ, त्यसपछि बेत्रावतीको फलाखु खोलामा बेली ब्रिज राख्छौ। सड़क खुलाउने मेसिन बेत्रावती पारी तार्न सकिए दोस्रो चरणमा धुन्चे तलको स्याफ्रुबेसीतर्फ काम थाल्छौ। त्यसपछि आवश्यक र चाहिने ठाउँमा बेली ब्रिज राख्दै लगिने उनको भनाइ छ। 24 अषाढ 2082 आएको बाढ़ीका कारण स्याफ्रोबेसी रसुवागढ़ी सड़कमा ठाउँ ठाउँमा पहिरो खसेर क्षति पुगेको थियो। त्यस्ता ठाउँमा 2.5 मिटरदेखि 3 मिटरसम्म मात्र ट्र्याक खोलेर जसो तसो सवारी साधन सञ्चालनमा ल्याइएको थियो। धेरै जसो स्थानमा भोटेकोशीले तलबाट सड़क कटान गर्दा पहाड़ कटिङ गरेर सामान्य रूपमा सड़क चौड़ा पारिएको थियो। बाढ़ीपछि स्याफ्रोबेसीबाट नाकासम्म 15.5 किलोमिटर सड़क अवरूद्ध बनेको थियो। नेपाल चीन दुई देशका अधिकारी बीच सम्झौता भएको 7 वर्षपछि स्याफ्रोबेसी रसुवागढ़ी सड़क स्तरोन्नति थालिएको थियो। चीन सरकारको अनुदानमा स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारी बीच सन् 2019 कार्यान्वयन सम्झौता भएको थियो, तर समयमै स्तरोन्नति अघि बढ़न सकेन। काम शुरू गर्नै लाग्दा कोविड 19 देखिएपछि थप प्रगति हुन सकेको थिएन। 17 पौष 2082 चिनिया टोलीले क्याम्प खड़ा गरेर स्तरोन्नतिको काम अघि बढ़ाएका थिए। सड़क स्तरोन्नतिका लागि चीनमै ठेक्का गरेर चिनिया कम्पनी सी चाङ थियानलु नेपाल आएको हो, जसको ठेक्का रकम 6.5 अर्ब रूपियाँ छ। निर्माण अवधि 39 महिना तोकिएको छ। भोटेकोसीको बाढ़ीले स्तरोन्नति थालिएको यस खण्ड सबै बगाएको छ। यसै धादिङदेखि रसुवागढ़ी नाकासम्म 41 पुल बाढ़ीले बगाएको छ। यो संख्या त्रिशुली र सहायक नदीहरू सबैको हो। प्रवक्ता नेपान्यले भने अहिलेको पहिलो प्राथमिकता सड़क बनाउने नै हो। पुल नभएको ठाउँमा ओहोर दोहोर गर्न अस्थायी रूपमा बेली ब्रिज राख्छौ। सानो खोला भएको ठाउँमा ह्युम पाइप राखेर भए पनि सड़क सञ्चालन गरिने नेपान्यले सुनाए। उनले भने लक्ष्य दशैंसम्म रसुवागढ़ी नाकासम्मकै सड़क बनाउने छ। यसमा केही चुनौती पनि छ। खोला पूरै बगाएको सड़कमा के गर्ने? 70 मिटरमा पुल भएको ठाउँमा अहिले खोला 120 मिटर माथि आएर बगिरहेको छ। यस्तो ठाउँमा कसरी बेली ब्रिज राख्ने? यी चुनौती पनि छन्। पूरै सड़क बगाएको ठाउँमा सड़क बनाउनै समय लाग्छ। चीन सरकारलाई कूटनीतिक तवरबाट चीनतर्फ सड़क बनाइसकेपछि नेपालतर्फ बनाइदिन भनिएको विभागले जनाएको छ। यसबारे निर्णय भइसकेको छैन। भूकम्पमा पनि सिन्धुपाल्चोकको तातोपानी नाकामा यही गरिएको विभागको भनाइ छ। नेपान्यले भने यसो हुन सकेको खण्डमा सड़कको ट्र्याक छिटो खोल्न सकिन्छ। सड़क खुलेपछि नाका फेरि चलाउन सकिने सन्देश पनि जान्छ। सड़क नाकासम्म नपुगेसम्म त थप योजना बनाउनै सकिँदैन।
0: विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टू फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए। डिजिटल करेन्सीलाई अमेरिकाको क्रस रिभर बैंकमा जम्मा गरी त्यस मार्फत डलरका रूपमा नेपाल भित्राउने सुविधा सरकारले खोलेको अर्थमन्त्री वाग्लेको भनाई छ। उनले भने डिजिटल करेन्सीलाई अमेरिकाको कुनै बैंकमा जम्मा गरेर डलरका रूपमा नेपाल ल्याउन मिल्ने सुविधा हामीले खोलेका छौं। नेपाल क्रिप्टो करेन्सी पूर्ण रूपमा प्रतिबन्ध छ, तर विदेशमा क्रिप्टो मार्फत जुटेको राहत वैध तरिकाले डलरमा रूपान्तरण गरेर भित्राउन मिल्ने पूर्वाधार बनेसँगै विश्वका कैयौं क्रिप्टो कम्पनी प्रयोगकर्ता र समुदायले नेपालका बाढ़ी पीड़ितका लागि डिजिटल टोकन जम्मा गर्न पाएका हुन्।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. भुटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि नेपालका सफ्टवेयर र सूचना प्रविधि आईटी कम्पनी आर्थिक सहायता र राहत सामग्री जुटाउन अग्रसर बनेका छन्. नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको छाता संस्था नास आईटी र कम्प्यूटर एसोसिएशन नेपाल क्यान महासंघले आर्थिक सहयोगसँगै प्रविधिको प्रयोग गरेर उद्धार र पुनरुत्थानमा सहयोग पुर्याउने प्रयास गरिरहेको जनाएका छन्. विगतका विपदहरूमा जस्तो आफैले राहत उठाउनुभन्दा यसपटक सरकारी कोष मार्फत सहयोग पुर्याउने निर्णय भएको नास आईटीका उपाध्यक्ष समेत रहेका योङ इनोभेशन्सका कार्यकारी अध्यक्ष विभूषण विष्टको भनाई छ. क्यानका तर्फबाट पनि विभिन्न जिल्ला र प्रदेश कमिटी मार्फत राहत कोषमा रकम पठाइएको कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले बताए. हामीले टेलिकम र एनसेलका प्रतिनिधिसँग समन्वय गरेर बाढ़ी प्रभावित क्षेत्रमा नेटवर्क टावर र मोबाइल सेवा सञ्चालन गर्न सहकार्य गरिरहेका छौं. उनले भने रसुवा शाखा लगायत क्षेत्रमा क्यानका आफ्नै पदाधिकारी तथा पूर्व अध्यक्षको घर बाढ़ीले बगाएको र सदस्य सम्पर्कविहीन भएको उनको भनाई छ.

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: हिन्दी डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप कि पुगेका अमेरिकी विशेष दूतहरू स्टिभ विटकफ र जारेद कुस्नरले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। सो भेटवार्ता सकारात्मक भएको उनीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2024 चुनावी अभियानका क्रममा आफू विजयी भएको 24 घण्टाभित्रै रूस युक्रेन युद्ध अन्त्य गर्ने दावी गरेका थिए। उनले राष्ट्रपति भनेदेखि नै युद्ध अन्त्यका लागि पहल गर्दै आएका छन्। यद्यपि अमेरिकी टोलीले फेरि शनिबारदेखि युद्ध अन्त्यका लागि मध्यस्थता थालेको छ, त्यस क्रममा उनीहरूले अमेरिकी विशेष दूतद्वय विटकफ र कुस्नर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को पुगेका थिए। उनीहरूले पुटिनसँग 3 घण्टा लामो गोप्य भेट समेत गरेका थिए। यता अमेरिकी विशेष दूत कुस्नरले दुवै पक्षलाई सम्झौतामा ल्याउन कठिन भए पनि यसका लागि अनुकूल वातावरण तयार पार्न अमेरिकाले पर्दा पछाडि रहेर काम गरिरहेको बताएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल समाचार। अन्नपूर्ण स्पाइकर्स किङ्सले नेपाल भलिबल लीग एनभीएलमा दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो सम्पन्न खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई 3-1 सेटमा हराएको हो। अन्नपूर्णले मधेशलाई 25-16, 31-29, 25-22 र 25-21 सेटमा हराएको हो। यसअघि अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदा कर्णाली शिवराजसँग 3-1 सेटमा हार बेहोरेको थियो।
2: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको
4: होइन। यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98420।
9: रेडियो शङ्खुवा सभा समय सूचक, अहिले बिहानको 7 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
4: र 029590155।
3: More style, more design. Total Tailors.
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 98422267।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदवारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 029551165, 98421552564, 98421926987 र 98520519906।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी एक नगरपालिका रोड सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 98433-47-262
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
12: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
16: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग, विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन, नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 98-5-20-60-177।
17: साथी

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीम कदाइली।
14: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
16: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
17: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
18: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
19: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9000960062।
22: ओहो लु नमस्कार है सर।
23: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
22: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
24: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
24: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
23: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
24: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
23: डिजाइनर सुमन ठटाल, 9865349444
24: र 0295901055।
25: More style, more design. Total Tailors.
26: Hey, na, hey, master ni nani. अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
27: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
26: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
27: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
27: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
27: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
27: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
27: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
27: थप जानकारीको लागि 0295762061,
14: 0295703315
27: र 9852601077
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online. This is Radio Songkhua Sabha, 95.5 megahertz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
7: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं तपाईँहरूलाई आज पनि स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। 98453 97658 र 98143761 तपाईँ सिधा रूपमा सम्पर्कमा आउन सक्नु हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। आज हामी कार्यक्रमको शुरूवाती चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आगमिति 2083 साल आज भदौ 23 गते रहेको छ। आज विशेष गरी मंगलबार तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आज भाद्र महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन छ। आजको दिनमा विशेष गरी सूर्योदयमा द्वादशी रहेको छ। 20:05 दिनको 1:48 तीसे नक्षत्र 27:53 दिनको 16:55 परिग युग 50:38 गरकरण 47:30 आज आनन्द युगमा प्रवृत्त युग रहेको छ। आजको दिनमानको समय 31:13 बिहान सूर्योदय 5:46 जाँदा भयो। सँग सूर्यास्त 6:15 रहनेछ। आज प्रदोष व्रत हो। सन्ध्याको समयमा भगवान शिवको उपासना गरिदिन हो। शिक्षा तथा साक्षरता दिवस आजको पञ्चाङ्गबाट उल्लेख गरिएको छ। यो जानकारी सहित आज कार्यक्रममा ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी विभिन्न कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयत्न गरिरहेका छौं। यसको लागि तपाईँ अब सुन्न सक्नुहुन्छ आजको राशिफल। राशिफल भन्नको लागि हामीलाई चाहिन्छ पञ्चाङ्गको आधार। पञ्चाङ्गमा यतिखेर सूर्य नाम गरेका ग्रह सिंह राशिमा रहेका छन् भने चन्द्रमा कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा मंगल ग्रह मिथुन राशिमा रहेका छन् भने बुध ग्रह विशेष गरी कन्या राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र तुला राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिले के भन्छन्, तपाईँका ग्रहहरूलाई कसरी व्यतीत गर्छौं, राशिफल तपाईँ सुन्न सक्नुहुन्छ र राशिफल पछाडि तपाईँले हामीलाई दुईटा नम्बरमा फोन गरेर आफ्नो जिज्ञासाहरू मेटाउन सक्नुहुनेछ। अहिलेको लागि भने कार्यक्रममा प्रस्तुत छ तपाईँका मेष आदिबार राशिफल यस प्रकार रहेको छ। मेष राशिको लागि चौथो चन्द्रमा अलिकति मन डराउनेछ। काममा विवाद पर्न सकिने योगहरू रहेका छन् भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमेषलाई संकेत छ। मन प्रसन्न र एकदम उत्साहित रहने योग छ। काममा सफलता मिल्नेछ। कृषि र पशु चौपायबाट मनोज्ञ धन आर्जन गर्न सकिनेछ। व्यापारको क्षेत्रमा उन्नति रहला। आर्थिक क्षेत्रमा प्रगति हुने खालका योगहरू राम्रा छन्। तपाईँको लागि सहज आजको वातावरणमा देख्न सकिन्छ र गरेका कामहरूबाट पनि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहजता राशि मिथुनलाई संकेत देख्न सकिन्छ। आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। लग्नमा गजक केसरी युग हुँदा धार्मिक कृत्यमा, लेखनको क्षेत्रमा, साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नुको साथसाथमा गुरूजनहरूको आशीर्वाद, सन्तहरूको दर्शनले दिन सौभाग्यपूर्ण कर्कट राशिमा संकेत छ। अलिकति दिनहरू बिग्रिएको अवस्थाहरूमा छन्। दिनले अलिकति सकारात्मकता नदिन सक्छ है। विशेष ध्यान दिनुहोला। काम गर्दै जाँदा अप्ठ्यारा स्थितिहरू आइपर्न सक्ने भएकाले विशेष ख्याल गर्दै अगाडि बढ्नको लागि अनुरोध गर्छु। आज सूर्यको कृपा कमी हुने अथवा चन्द्रमा 12 हुँदा झुटो आरोप मुद्दा मामला लाग्न सक्ने सम्भावना छ। बोल्दा विशेष ध्यान दिनु। छिमेकीमा झगडा गर्नुभन्दा आज मिलेर बस्दा बेस देख्न सकिन्छ। कन्या राशि हुनेहरूको लागि आजको दिनमा सुखद दिनहरू छन्। आजको दिनमा भाँडाकुँडा व्यवसाय गर्ने र जलको व्यवसाय गर्नेहरूको लागि दिन शुभ। धनस्थानमा शुक्र भएकाले कस्मेटिक आइटमहरूमा अथवा ब्युटी पार्लर अथवा सांगीतिक क्षेत्रमा पनि राम्रो अवसरहरू जुट्ने यो राशि कन्यालाई देख्न सकिन्छ। आफ्नो गोपनीयता भङ्ग नगर्नु आजको थोरै संकेत तपाईँलाई दिइएको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा यतिखेर पालो रहेको छ तुला राशिको उन्नति राम्रो छ, प्रगति राम्रो रहन सक्ने सम्भावनाहरू रहेका छन्। आजको दिनमा प्रेम प्रस्तावहरू आउन सक्छन्। नयाँ प्रेम प्रेमिकाको जोडी सम्बन्धमा बाँधिने दिन रहेको छ।

0: लामो दूरको यात्रामा पनि सहज हुन्छ। तपाईँको कामले गर्दा आजको दिनमा धैर्य धारण गर्न सक्ने क्षमता पनि वृद्धि रहनेछ। आठौं चन्द्रमा भएकाले सबरी सागरमा चाहिँ अलिकति ख्याल गरिदिनु भयो भने दिन अझ सुन्दर र महत्वपूर्ण बन्ने योग रहेको छ। आजको दिनमा उन्नति राम्रो छ, अलिकति शत्रुहरू वृद्धि रहन सक्ने, योगहरू कमी हुँदै जान सक्ने सम्भावना छ। शत्रुबाट टाढा हुँदा उन्नति र प्रगतिहरूमा धेरै कुरामा तपाईँको लागि उन्नति अनि प्रगतिहरूको लागि पनि धेरै कुरामा सहजता अपनाउने खालको योग रहेको छ। मान सम्मानमा मकर राशिको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि योग देख्न सकिन्छ। आजको उन्नति र प्रगतिमा पनि धेरै कुरामा सहज हुने योगहरू रहेका छन् भने कुम्भ राशिको लागि उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो अवसरहरू जुट्ने योग राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा राम्रो छ, मान सम्मानमा वृद्धि रहने योगहरू देख्न सकिन्छन्। मेन राशिको लागि स्वास्थ्यमा सुधार, पठन पाठनमा एकदम मन लाग्न सक्छ। स्वास्थ्यमा सुधार हुँदा मन भने रमाउन सक्ने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: नमस्ते, संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

देशका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा म लागिरहेको छु। 98453 97 98 93 97 658 र 98 142 73 601 मा सिधा रूपमा सम्पर्कमा रहेर हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार

0: संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईसँगका विशेष कुराहरूमा रहन्छौ र तपाईसँग भएका विशेष विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी आफ्नो भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, तपाईँहरू पनि सम्पर्कमा रहन सक्नुहुन्छ। म उहाँलाई जानकारी दिइहाल्छु को हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? प्रचण्ड जङ शाह जाँदरकोटको कुन गाउँमा हुनुहुन्छ यतिखेर? कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ?
1: रेडियो सनातन नेटवर्कबाट सुन्छु गुरु। जाँदरकोटको एफएममा आज त कार्यक्रम बज्दैन।
0: किन बज्दैन? अब खै अब तपाईँको गाउँतिर अब धर्म कर्म अलिकति कमी कमी भएको हो कि?
1: हजुरको धेरैमै आएको छ। त्यति बेला मङ्सिरदेखि सप्ताह थिएन गुरु।
0: हजुर,
1: अहिले पत्याइराख्नु भएको छ सबैजना, धेरैजनाले कुरा गर्दै हुनुहुन्थ्यो। यसो चाहिँ यो सप्ताहको साइडतिर नि पार्टी पहिरो भन्छ गुरु
0: हो।
1: त्यसले गर्दा यो सप्ताह जुन मान्छे सदस्य हुनुहुन्थ्यो त्यो सप्ताह समितिको उहाँ नै देहावसान हुनुभयो। सबै चारजना सुत्नुभयो क्या?
0: कहाँ कहाँ त्यो जुन मङ्सुर महिनामा सत्ता थियो त्यो जुन खलङ्गाको माथिपट्टि आश्रममा होइन? मलाई जहाँसम्म जानकारीमा भए अनुसार सायद अब त्यहाँ एकचोटि कार्यक्रम गर्ने हाम्रै विद्यार्थीहरू पुग्नु भएको थियो अरे रे है। फेरि मलाई अब सबै त थाहा छैन मलाई। अनि त्यसपछि उहाँहरूको मृत्यु भएछ अध्यक्षहरूको?
1: जो चाहिँ त्यो अगुवाई गर्नुहुन्छ उहाँ पनि त्यसमा पर्नुभयो पहिरोमा।
0: हजुर,
1: अनि लगाइदिने एकजना आमा छोरा, तिनजना एक अर्को साथीहरू, चारजना जित्नुभयो त्यहाँ।
0: ए है,
1: त्यही गाउँको। हजुर,
0: त्यो गाउँको मान्छे अहिले कहाँ बित्यो? यहाँ अहिले अहिलेको बाढीमा परेर बित्नु भएको? ए ए त्यहाँनिर हो। ठिक छ, अब हामीले कामना गरौँ सकभर कसैलाई केही नभइदिएको भए राम्रो हुन्थ्यो होइन। मैले त धेरैचोटि भने गरेको छु नि, राष्ट्र प्रमुखले केही न केही अब अलिकति केही न केही राष्ट्र शान्तिको लागि यज्ञहरू आह्वानहरू गर्नुपर्छ। ब्राह्मण बोलाएर सेतो वस्त्र लगाएर यज्ञमा पनेटी ठोकेर बसेर ब्राह्मण भन्दा अलि होचो आसनमा बसेर भगवान भन्दा होचो आसनमा बसेर केही न केही यज्ञ त गर्नै पर्छ भनेको छु। अब यो के हुन्छ भने जो जो भयो नि त्यो कार्यक्रमको प्रमुखहरू उहाँलाई धेरै असर गर्छ। जस्तै अहिले देशमा केही न केही अशुभ भयो भने राष्ट्र प्रमुखले गर्नुपर्छ। जस्तै राष्ट्रपति हुनुभयो, प्रधानमन्त्रीहरू हुनुभयो, प्रधान न्यायाधीश हुनुभयो, यस्ता मान्छेहरूलाई वरिपरि राखेर सबैको राष्ट्र शान्तिको लागि यज्ञ गर्नुपर्छ। मैले बारम्बार भनेको छु, जस्तै त्यहाँ तपाईँले भनेअनुसार सप्ताह जो चाहिँ अब यज्ञको चाहिँ संयोजक बनेर अगाडि बढ्नुभयो उहाँलाई नै केही न केही अब त्यस्तो केही न केही अशुभ सकभर त्यसले नहोस् होइन। अब त्यस्ता कामहरू सकभरहरू पनि नगरौं, भएको भए पनि अब त्यसलाई अब हामीले बिर्सिएर राम्रो काम गर्नेतर्फ लागौं है। ल ठिक छ, खुसी लाग्यो। कार्यक्रम सनातन रेडियो नेटवर्कबाट सुन्नुहुन्छ। रेडियो जाँदाकोटमा कार्यक्रम बज्न छोडेको छ अरे, म कुरो बुझ्दैछु होइन। अलिकति नवराजीलाई सायद छोडिसक्नु होला आज भोलि। उहाँसँग एकचोटि कन्ट्याक्ट गरेर रेडियो कलेज चलाउँछ त्यहाँ एकचोटि कन्ट्याक्ट गरिदिनु भन्नु, उहाँलाई गरिदिनुहुन्छ। उहाँ एकदम समाजसेवी पनि हुनुहुन्छ नि त नवराजी त। ल अहिले कार्यक्रममा कसको बारेमा हेरौँ?
1: मैले हेर्ने त मेरो आफ्नै बारेमा मैले हजुरलाई समय नमिलेर समय पनि के गर्नु भन्नुभएको थियो भने अलि अगाडि 10-15 दिन अगाडि
0: हजुर
1: तिन फोटो खिचेर पठाउनु भन्नुभएको थियो हजुरले।
0: हजुर,
1: मेरो यो उहाँलाई मोबाइल नपाएर मैले ब्याङ्कको मोबाइलबाट 770 नम्बरबाट वाट्सएप आएको छ, मैले तिनीहरूलाई पठाएको छु गुरु।
0: अब त्यो यस्तो छ नि त, चिना आएको अहिले त हेर्नु मिल्दैन नि त, त्यो तपाईँले मलाई दिउँसो फोन गरेर जानकारी गराउनु पर्यो अथवा त्यहाँ लेखिदिनु पर्यो यो चिनाको समय चाहिँ चेक गरेर भनिदिनु पर्यो भनेर धन्यवाद हामी गरिहाल्छौँ। फोटो मात्रै हाल्नु भयो होला, त्यस्तो फोटो धेरै आउँछ नि त, भन्नु पनि पर्यो कि होइन। तपाईँले फोन गर्नु भएन नि अनि हाम्रो व्यस्तता फेरि शून्य हुन्छ नि, तपाईँले फोन गर्दैन हामी व्यस्त रहन्छ, हजुरको सेवाको लागि हो हाम्रो फोन व्यस्त हुने। त्यही भएर एकचोटि त्यसलाई के गर्नु भने आजै तपाईँले कार्यक्रम सकिने बित्तिकै 9 बजे तपाईँको ज्वाइँको फोन नम्बर दिएर यो वाट्सएपबाट फोन आएको छ भने मलाई 9 बजे ठ्याक्कै फोन गर्नु, म फोन रिसिभ गरेर हेरिदिन्छु, म त्यहीँबाट तपाईँको आज चाहिँ हेरिदिइहाल्छु है।
1: 9 बजे
0: हुन्छ, 11 बजेतिर तपाईँले भन्नुभयो भने म हेरिदिन्छु, अहिले छुट्टिन्छु। राधेश्याम कार्यक्रममा हुनुहुन्थ्यो जाजरकोटबाट, हामीसँग आफ्नो जिज्ञासा राखेर गइ सक्नु भएको छ, तपाईँहरूले सुन्नुभयो होला, जहाँसम्म कुरा पनि बुझ्नुभयो होला, मैले जुनै ठाउँमा पनि कार्यक्रम भइरहेको छ अनि मलाई आजभोलि जानकारी आउँछ। तपाईँको हरेक जिल्लामा हरेक घरमा ककले कुन कुन साइटमा कुन सप्ताह लगाइरहेको छ, कुन एकी गरिरहेको छ र त्यो एकीको फल कस्तो हुन्छ, अनि म रेडियोबाटै भन्ने गर्छु अलिकति धेरै धेरै बिग्रिनेहरूलाई चाहिँ, मैले त उहाँलाई त कार्यक्रम रोक्नको लागि अनुरोध पनि गरेको थिएँ। अब हामीले आधिकारिक रूपमा त्यहाँ गएर भन्न त मिल्दैन थियो होइन, हामीले त जनतालाई सुनाउने हो, जनताको निर्णय सर्वोपरि मान्ने हो होइन। कि तपाईँले घरमा कार्यक्रम गर्दै हुनुहुन्छ भने घरका मान्छेलाई फोन गरेर त्यो उहाँहरूसँग कन्ट्याक्ट भयो भन्दै मिल्छ। सार्वजनिक ठाउँमा कार्यक्रम भइरहँदाखेरि एकदम तपाईँलाई के थियो, सायद अस्त हो कि यस्तो के थियो, एकदम असो हो कि बिचमा औँसी के परेको थियो, यो कार्यक्रम नगर्नु होला, रोक्नुपर्छ यो कार्यक्रमले, राम्रो फल दिँदैन भनेको थिएँ, तपाईँले सुनिहाल्नु भयो। त्यही मान्छेको संयोजकहरूलाई नि बाढीले पुरिसकेको छ। त्यस्तै गरी तपाईँ र हामी पनि घरमा धर्म गर्ने नाममा अधर्म पो गरिरहेका छौँ कि भन्ने कुरोमा ध्यान दिनुपर्छ। अधर्म गर्दाखेरि अलिकति असु पनि हुन्छ, हामी यस्तै यस्तो कुराको तपाईँलाई ज्ञानमूलक कुराहरू दिइरहेका छौँ। मैले एउटा कुरा तपाईँलाई अवश्यमै भन्नै पर्छ, जस्तै हामीले किन टाइममा काम गर्नुपर्छ, आज 23 गते आज मंगलबार हो नि, तपाईँले ख्याल गर्नु है, सुन्नु है ध्यान दिएर, तपाईँको घरमा 2-4 वर्षका बच्चाहरू छन् भने के अरे तपाईँको घरमा 2-4 वर्षका बच्चाहरू छन् भने नेपाल सरकारद्वारा निशुल्क वितरण गर्दै आएको स्वर्णबिन्दु थोपा भनौँ अथवा औषधि भनौँ, जुन नेपालको हरेक जिल्लामा यतिखेर आयुर्वेदिक हस्पिटलबाट आजैको दिनमा खुवाइरहेका छन् हो, यो त मान्नुहुन्छ, यो किन आज खुवाउँछन्, अब फेरि कहिले खुवाउँछन् त, म तपाईँलाई एकदम प्रष्ट रूपमा भनिदिन्छु, यो दिन हेरेर खुवाइँदैन। स्वर्णबिन्दु जुन एउटा भिटामिन भन्नुहुन्छ तपाईँहरू अथवा थोपा भन्नुहुन्छ अथवा होइन के हो तपाईँ के भाषामा बुझ्नुहुन्छ, स्वर्णबिन्दु जुन आज खुवाइरहेको छ आज तिस्या नक्षत्रको दिन भएर खुवाइएको छ। अब अर्को कुरो भनिदिन्छु ल, अब तपाईँले ख्याल गर्नुहोला, यो तिस्या नक्षत्र अब तपाईँको अर्को कहिले पर्छ भन्दा अर्को अब 16 श्राद्धको बेला पर्छ, तिस्या नक्षत्र 19 गते परेको छ, ख्याल गर्नुहोला। अब यहाँ हामीले दिन हेरियो हेरिएन, अहिले 23 गते खुवाइयो, अर्को पालि अब 19 गते पर्छ सायद, मलाई जहाँसम्म लाग्छ तिस्य नक्षत्रको दिन भनेको डक्टरहरूले अथवा आयुर्वेदमा काम गर्नेहरूले अथवा वैज्ञानिकले भनौँ जसले रिसर्च गरेको छ, यो स्वर्णबिन्दु औषधि अरू दिन खुवाएर लाग्दैन, स्वर्णबिन्दु औषधि अथवा भिटामिन यसलाई के भन्छन् मलाई ठ्याक्कै थाहा भएन, स्वर्णबिन्दु जुन खुवाउने परम्परा अहिले आइरहेको छ नेपालमा, नेपाल सरकारले हरेक जिल्लामा निशुल्क कति 4-5 वर्षसम्मको बच्चालाई होला सायद, यो त्यो चाहिँ तिस्य नक्षत्रको दिनै खुवाएको छ आजभन्दा पहिले पनि र आजभन्दा भोलि पनि, यो तिस्य नक्षत्रको दिन खुवाउँदाखेरि स्वर्णबिन्दुले काम गर्छ बुझ्नुभयो, त्यही भएर हामीले कुनै पनि काम गर्दाखेरि तिस्य नक्षत्रको दिनमै पारेर चाहिँ तपाईँले खुवाउनु अथवा पुनर्वसु अन्तिममा तिस्यको शुरूआतमा त्यसलाई भेज समय भन्छ, जुन बीचको समय हुन्छ त्यो खालको समयमा साइत हेराएर खुवाइएको औषधि हो, अनि हामीले चाहिँ घरमा सप्ताह लाउँदा पनि साइत नहेर्ने, विज्ञानले प्रविधिले अब रिसर्चहरूले चाहिँ एउटा औषधि खुवाउनु पनि दिन हेर्न थाले, नक्षत्रलाई लिन थाल्नुभयो, अनि तपाईँहरू भन्नुहुन्छ नक्षत्रको के काम, तिथिको के काम, एउटा कुन विद्वानले हो, मलाई जहाँसम्म लाग्छ हिजो अस्तिको एउटा अन्तर्वार्तामा गाईको गहुँ खाएर मान्छेको धर्म गरिरहेको छ म त्यसलाई मान्दिनँ भनेर त खोइ के खोइ दिमाग भएको हो कि नभएको हो म बुझ्दिनँ त मान्छेलाई त्यस्तो बोलिरहेको कहाँ भिडियो मैले सुनिरहेको थिएँ उसलाई के थाहा बिचरा गाई के हो गौको महत्व विज्ञानमा कति छ गौ बिना यो संसार धरती नै ध्वस्त हुन्छ हेर्नु होला नेपालमा जति जति गाई काटेर खाने हल्ला चलिरहेको छ त्यति त्यति नेपालमा असुर संकेतहरू भइरहेको छ ख्याल गर्नुहोला हामीले हरेकचोटि भन्ने गर्छौं हाम्रो जगतमा हुने पृथ्वीमा हुने पृथ्वी मुनि हुने पृथ्वी माथि हुने जति पनि प्राणी बीजहरू छन् यी सबै हाम्रो कुटुम्ब हुन् भन्छ वसुधैव कुटुम्बकम् वेदले त्यही भन्छ उपनिषद्ले पनि त्यही भन्छ तपाईँ र म एउटा सुवेदीको परिवारको व्यक्ति सुवेदीको परिवारमा जन्म लिएर भारद्वाज गोत्रीय भारद्वाज ऋषिबाट मेरो चाहिँ ऋषि परम्परा भए पनि तपाईँ आत्रेय गोत्र हुनुहुन्छ तपाईँ कौशल गोत्र हुनुहुन्छ तपाईँ बाहुन हुनुहुन्छ तपाईँ छेत्री हुनुहुन्छ तपाईँ राई हुनुहुन्छ तपाईँ मंगर हुनुहुन्छ तपाईँ कामी हुनुहुन्छ तपाईँ दमाई हुनुहुन्छ तपाईँ सार्की हुनुहुन्छ तपाईँ हामी दाजुभाइ हो शास्त्रको हिसाबमा हो हामी शास्त्रमा चल्ने मान्छे त्यही भएर हामीले जसलाई जहाँ भेटे पनि कि काका शास्त्रलाई मान्नुहुन्न भने मैले कुरो भन्छु क्या तपाईँले शास्त्र पूरै रूपमा पालना गर्नुहुन्छ क्या तपाईँले शास्त्रलाई मान्नुहुन्न भने तपाईँ एउटा मानौ न अहिले टाढाको नाम दिउँ दार्चुलाको मान्छे तपाईँ इलामको इलाम कुनै मान्छेले भेट्दा कि त्यसलाई दाई भनेर सम्बोधन गर्नुहुन्छ हेर्नुहोस् है कि त्यसलाई तपाईँले भाइ भन्नुहुन्छ कि त्यसलाई काका भन्नुहुन्छ त्यसलाई गहिरेर सोच्नुहोस् तपाईँ तपाईँलाई चिन्दै नचिनेको मान्छेले किन दाई भन्ने को हो त्यो तपाईँ आहार दाई रहेछ नि त किन उपनिषद्ले के भन्छ वेदले के भन्छ वसुधैव कुटुम्बकम् कुटुम्ब हुन् सबै यो पृथ्वीमा भएका जति पनि चल अतर जगतका सृष्टिहरू छन् तपाईँ र मेरा कुटुम्ब हुन् कुटुम्ब थिएन भने किन दाई भन्या कहाँको नाताले भन्या के को आधारले भन्या कतै न कतै छ क्या तँबाट तँ फ्याट्टै बोल्न आइहाल्छ दाजु दिदी आमा ए आन्टी ए म्याडम मान्छेले त्यो शब्द बोलिहाल्छ नि होइन त्यसको अर्थ छ क्या त्यसको शाब्दिक अर्थ छ तपाईँ जेसुकै भन्नु न त्यहाँ केही न केही तपाईँको नाता तपाईँले जोडिहाल्नुहुन्छ हो अनि तपाईँ र म दाजुभाइ म तपाईँको नाति तपाईँको भान्जा तपाईँको भतिज तपाईँको ज्वाइँ तपाईँको सम्झी पनि पर्छु नि पर्दिनँ भनेको सबै नातेदार लाग्छन् हामी त्यही भएर यो सृष्टिबाटै यो वैज्ञानिक छ आज तपाईँलाई मैले एउटा मात्रै कुराको तपाईँलाई प्रमाण दिएको छु तिस्य नक्षत्रको दिनमा तपाईँले स्वर्णबिन्दु खुवाउनुहुन्छ आज नभए सरकारी बिदाको दिन स्वास्थ्य चौकीमा सरकारी मान्छे आएर खुवाउनुपर्छ त भोलि खुवाउनुहुन्छ नि तर भोलि खुवाउँदो लाग्दैन है किनकि धर्मशास्त्रले मात्रै होइन विज्ञानले पनि के भन्छ स्वर्णबिन्दु खुवाउने तरिका तिस्य नक्षत्रभन्दा अरू बेला खुवायो भने त्यसले काम गर्दैन भनेर उसले चाहिँ प्रुफ गरिसकेको छ नि त हामी घर बसो घाँस दाउरा गर्यो अर्का कुरा काट्यो एउटा भएको मोबाइलमा घोटेको घोटे गर्यो अरू थाहा छैन अनि गाली गर्छौ गाईको काम छैन गाईको गहुँत खाएर काम हुन्छ गाईको मुत खाएर मान्छे धर्म हुन्छ पशुको अनि के भन्छौ भैँसीहरू गाई एउटै हो तँ पनि जनावर यो पनि जनावर ए पशु तिमी र म पनि त एउटै हो नि तिमी र तिम्रो बाप पनि त एउटै हो नि अब एउटै हो भनेर एउटै समान व्यवहार गर्न मिल्छ बाउ र छोरामा एउटै व्यवहार हुन्छ बाउको श्रीमतीलाई छोराले बिहे गर्न मिल्छ भनेको आमाको आमा छ भनौँ न किन मिलेन हो त्यही हो कारण विज्ञान त्यही हो कारण त्यहाँ तपाईँहरू डिआनए भन्नुहुन्छ नि आजभोलि त्यसलाई हामीले विज्ञानले सौ गोत्री बिहे नगर्नु भनेर पहिले भन्छ त्यही भएर यस्तो धेरै कुराहरू छन् यसलाई हामी तपाईँहरूलाई धेरै कुरामा जानकारी दिन्छौँ तपाईँहरू कार्यक्रम सुन्नुहुन्छ कहिले कहिले तपाईँलाई कार्यक्रम सुनौ सुनौ लाग्ने खालको कुरा पनि भन्नुपर्छ भनेर हामीले आज यो तपाईँलाई तिस्य नक्षत्रको बारेमा जानकारी गरायौं कार्यक्रममा एकैछिन विश्रामको पालो भएको छ विश्रामपछि उपस्थित हुन्छु तपाईँ कार्यक्रम ज्योतिषर्पण सँगै हुनुहुन्छ सँगै रहनको लागि अनुरोध गर्छु एकैछिन छोटो विश्राम
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर 9845977658 र 9812473601 सीधा रूपमा हामी सम्पर्कमा रहेर विशेष कुराकानीहरूलाई हामी अगाडि जोड्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: नमस्कार।
0: राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म कटारी नगरपालिका आठबाट प्रेम प्रसाद भण्डारी बोल्दैछु हजुर।
0: प्रेम प्रसाद भण्डारीजी
1: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
1: म खोटाङ एफएम,
0: खोटाङ एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो कान्छी छोरीको हेर्नलाई।
0: कान्छी छोरीको हेर्नको लागि साल महिना गते समय भन्नु त?
1: 2059 साल साउन 23 गते भन्नु कि के हुन्छ, राति 2:30 हो।
0: 2 बजेर कति मिनट, 31 कि 35 मिनट?
1: 2 बजेर।
0: कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्लामा।
0: उदयपुर जिल्लामा तपाईँको आवाज च्याङ गरेर आयो। कति गतेको राति, कति गतेको बिहान?
1: हजुर,
0: कति गतेको राति, कति गतेको बिहान भनेको मैले?
1: राति 2:30 बजे।
0: के बारको राति, के बारको बिहान?
1: बिहिबार जस्तो लाग्छ।
0: जस्तो लाग्यो भने फेरि फोन राखेर घरमा सल्लाह गरेर फोन गर्नु होला, अहिले छुट्टिन्छु। राधे राधे। बिहिबारको राति, शुक्रबारको बिहान कि बुधबारको राति, बिहिबारको बिहान?
1: बिहिबारको राति, शुक्रबारको बिहान।
0: कति गते राति, कति गते बिहान?
1: 23 गते राति बिहान, शुक्रबार हुने।
0: कति गते बिहान हुने बेला?
1: 24 हुने हो।
0: तपाईँको छोरा कि छोरी?
1: छोरी।
0: छोरीको लागि डुबाट डुल कुमारी नाम आउँछ, अश्लेषा नक्षत्रको शान्ति गराउनु पर्छ, अश्लेषाको शान्ति गराउनु होला। डु अक्षरबाट नाम आएको छ, कर्कट राशि हुन्छ, लग्नमा शनि छ, एकोरो मान्छे, जिद्दी स्वभावको मान्छे, ग्रहहरू बिग्रिएका छन्। 22 वर्षदेखि संकटा भन्ने ग्रह लागेको छ। संकटाले पढाइमा अप्ठ्यारो पार्छ, संकटाले पढाइ सँगसँगै धेरै कुरामा अलि असरहरू गर्ने खालको युग देखिएको छ, होइन? विशेष गरी यो संकटको शान्तिहरू गराउनु, संगतबाट बचाउनु होला, राम्रो हुन्छ। मंगलबारको दिन उपासना, व्रत, पूजा पाठहरू गराउनु भयो भने अझ धेरै कुरामा राम्रो हुन्छ, है त? हजुर, संकट भन्ने ग्रहको शान्ति गराइसकेपछि धेरै कुरामा शुभ हुन्छ है। मैले भने त संकटा भन्ने ग्रहमा पढाइमा एकदमै कमजोरी हुन्छन् बच्चाहरू, पढाइको लागि एकदम ध्यान दिनुपर्छ, अनि बल्ला राम्रो हुन्छ है।
1: अनि यसको कस्तो हुन्छ अब के गर्ने कुरो?
0: अब यो 22 वर्षदेखि यता हेराएर बिहा गर्नु पर्यो, घर घर यहाँबाट बिग्ने खालको त्यस्तो माङ्गलिक राखेको सक्नु भएको छ। उहाँसँग अलिकति फोनमा पनि डिस्टर्ब आइरहेको कारणले गर्दा उहाँसँग हामी कुराकानी भन्ने गर्न सकेनौँ। हामी निरन्तर रूपमा छौँ। तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौँ। 9845977658 र 9812473601 सिधा सम्पर्कमा कोही हुनुहुन्छ यतिखेर, स्वागत उहाँलाई फेरि गरिहाल्छु। राधेश्याम हजुर। ए प्रभु, राधे राधे। ए प्रभु, राधे श्याम। कोही हुनुहुन्थ्यो तर उहाँसँग भने हाम्रो कुराकानी भने हुन सकिरहेको छैन। फेरि पनि हुनुहुन्छ। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? भोजपुरदेखि माया राई। कहाँनिर पर्यो मायाजीको घर? भोजपुर। भोजपुर कुन ठाउँमा पर्छ घर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? लाली गुराँस एफएममा हत्वागढीमा कार्यक्रम बज्छ, होइन? अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले? छोरीको साल महिना गते समय भनिदिनु त
2: 2071
0: साल माघ महिनाको
2: आइतबार
0: कति गतेको आइतबार
2: 11 गतेको आइतबार
0: कति बजे
2: साँझको
0: 7:22 साँझ कुन जिल्लामा भयो जन्म
2: सुनसरी जिल्लामा हुनु
0: सुनसरी जिल्लामा छोरी भन्नुभयो है
2: हजुर
0: 71 सालको माघ महिनाको 11 गते राशिको नाम देवका नाम आउँछ मीन राशि हुन्छ देवका नाम मीन राशि लग्न सिंह अलिकति चन्द्रमा आठौं छ यसलाई एकदमै ध्यान दिनुहोला है आठौं चन्द्रमालाई राहुको एकदम अशुभ दृष्टि छ है तर उच्च बृहस्पतिको दृष्टि छ त्यो धेरै बर्बादी त केही नहोला तथापि अलिकति आयुको लागि ग्रह शान्तिहरू गर्ने हनुमान कवचहरू धारण गर्ने गर्नु पछि गएर सातौं माङ्गलिक छ वैवाहिक जीवनमा बिग्रन सक्ने सम्भावना भएकाले त्यसको लागि पनि विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है अहिलेको लागि ठ्याक्कै हेर्दाखेरि यो छोरीको लागि अहिले 12 वर्ष हुनुभएको छ 13 वर्षदेखि संकटा ग्रह स्वरू हुँदैछ अहिले केतु पनि चलिरहेछ अहिले राम्रो देखिँदैन ग्रहको विशेष गरी शान्तिहरू गर्ने ग्रहको विशेष गरी पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त आमा रोगी हुनुहुन्छ आमालाई हड्डीको समस्या टाउको समस्या आउने योग देखिन्छ यसलाई तपाईँले विशेष गरी शान्तिहरू गरेर विशेष गरी पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है पछिको लागि अब यो 13 वर्षदेखि 21 वर्षसम्म संकट छ राम्रोसँग ग्रह शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने म तपाईँलाई त्यसपछि फेरि एकचोटि मलाई फोन गर्नु फेरि जानकारी गराउँछु है राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं 98453 97658 र 98142-73601 सिधा रूपमा सम्पर्कमा हामी रहेर तपाईसँगका विशेष कुराकानी र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहन्छु कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाल्छु राधे श्याम हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ यमुनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ ओखलडुङ्गामा खोटाङ एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ
3: मेरो छोराको बारेमा
0: छोराको साल महिना गते समय भनिदिनु त
3: 2073 साल असोज महिना 15 गते
0: असोज महिनाको 15 गते
3: शनिबार दिउँसो 3:10
0: कुन जिल्लामा भयो जन्म
3: ओखलडुङ्गा जिल्ला
0: कुन ठाउँ तपाईँ घर अँधेरीमा कुन रेडियो बज्छ अरे आज दैनिक रूपमा सुन्नुहुन्छ ए ल ठिक छ कार्यक्रममा तपाईँको यहाँबाट हेर्दा 2073 असोज महिनाको 15 गते 3:10 जन्मेको मान्छे हस्ता नक्षत्रको तेस्रो पावबाट अडबाट नाम आउँछ कन्या राशि हुन्छ है लग्नमा मकर लग्न देखिन्छ मकर लग्नको मालिक मंगल के अरे शनि शनि गएर बसेको छ एकादश स्थानमा राम्रो अवस्था हो पैसा राम्रो कमाउने योग छ तर काल सर्पयोगले बच्चालाई स्वास्थ्यमा समस्या पढाइमा समस्या संकटै संकट आइपर्ने खालको योग छ अहिले राहु भन्ने ग्रह पनि छ राति बोल्ने झस्किने तर्सिने हुन्छ र यो बच्चाको आमा र बुवाको सम्बन्ध ठ्याक्कै राम्रो नहुन सक्ने सम्भावनाको योग छ के छ अहिले अवस्था
3: अहिले ठिकठिकै छ गुरु
0: ठिकठिकै कि राम्रै छ
3: राम्रै छ अहिले
0: ग्रहहरू नबिग्रिउन् ग्रहको राम्रोसँग शान्तिहरू गर्नु ग्रहको राम्रोसँग
3: ग्रहको त शान्ति त गरेको थियो अहिले अस्ति नै मैले
0: हजुर
3: गुरुहरूलाई लाएर गुरुहरूलाई पाएको
0: अनि यो कालसर्पको शान्ति गर्नु भएको छ बुट्टीहरू लाउनु भएको छ
3: हजुर बुट्टी लाएको तर यो कालसर फलको दोष पनि गरेको
0: गर्नुभयो। कतिजना कतिजना गुरुबाट गराउनुभयो?
3: सातजना ब्राह्मणहरू लगाएर गरेको।
0: कुन खोलामा गएर गराउनुभयो कि मन्दिरमा?
3: सुनकोशीमा।
0: ए त्यो गरिसकेपछि केही कुरा राम्रो भएको छ कि भएको छैन?
3: हल्का अलिअलि चाहिँ हो, तर त्यति धेरै चाहिँ छैन। अब अलिअलि पढाइमा चाहिँ सुधार, अलिअलि अलिअलि पढ्न चाहिँ मन गर्दैछ।
0: ठिकै छ, अब राम्रोसँग फेरि पनि बेला बेलामा शान्ति गराउँदै जानुहोला। अब राहुको राहुको शान्ति पनि गर्नुभएको रहेछ, ठिकै हुन्छ, त्यस्तो हातिनु पर्दैन। अलिक पछि गएर बाह्रौँ माङ्गलिक छ, माङ्गलिक दोषको पनि शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गर्दाखेरि अझ धेरै कुरामा शुभ हुन्छ है।
3: हजुर गुरु, गुरु यो के भन्छ गज केसरी यो परेको छ भन्नुहुन्छ?
0: यस्तो हो, जन्म कुण्डलीमा गजकेश्वरी युग जिन्दगी भरि रहन्छ। यो गजकेश्वरी युग भनेको तपाईँको छोरी जन्मिसकेपछि तपाईँलाई घरमा राम्रो राम्रो हुने हो, तर कालसर्प युग सँगसँगै जन्मिसकेपछि गजकेश्वरी युगले त्यो धेरै काम गर्न नसकेको अवस्था चाहिँ छ। अब राम्रोसँग शान्ति गर्नु भएको छ, नागपा सन्त्र धारण गर्नु भएको छ भने राम्रै हुन्छ है।
3: अनि
0: वास्तुको लागि त्यस्तो अहिले आत्तिनु पर्ने ग्रहहरू छैन। यो कालसर्प युग परेको मान्छेलाई कालसर्पकैमा बढी ध्यान दिनु, अलिक पछि गएर राहुको र माङ्गलिकको शान्ति गर्न ध्यान दिनु, अरू कुरामा ठिकै हुन्छ है। बच्चाको ठिक छ, आमा र बाउको स्वयं सम्बन्ध चाहिँ कता कता मैले राम्रो देख्दिनँ। भोलि सम्बन्ध नबिग्रियोस् ध्यान दिनु है।
3: हजुर, अब यो शान्तिहरू गरेपछि उसले पढाइमा ध्यान दिन्छ होला नि?
0: ग्रह शान्तिहरू गरेपछि पढाइमा ध्यान दिनै पर्यो, त्यही ध्यान दिन्छ भने त पढाइमा स्वास्थ्यमा सबै कुरा राम्रो हुन्छ भन्ने ग्रह शान्ति गर्ने हो क्या।
3: हजुर, अनि शुभ रङ शुभ अङ्क
0: सबैभन्दा राम्रो छ, अङ्क राम्रो हुन्छ यो बच्चाको लागि। सेतो रङ रातो रङ राम्रो, दक्षिण पूर्व राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: अनि व्रत बस्नुपर्छ गर्दैन गुरु? उसले
0: व्रत बस्नु पर्यो, त्यस्तो दिनेहरू छैन। राधे राधे। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 9843597658 र 9812473601 सीधा रूपमा हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी र विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? सुस्मिता बुढा थोकी इटहरी सुनसरीबाट। अनि कहाँनिर छ ठ्याक्कै तपाईँको आज भोलिको बसाई?
4: आज भोलिको बसाई इटहरी पश्चात नजिक छ।
0: अनि कहाँ हो तपाईँको पहाड घर चाहिँ, कहाँबाट झर्नु पर्यो त्यहाँ?
4: पहाड घर चाहिँ यता खोटाङ हो गुरु, बसाई पढाइ छ यता।
0: ए पढ्नको लागि बस्नु भएको? कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
4: इटहरी सनातन रेडियो नेटवर्क।
0: ए सनातन रेडियो नेटवर्कबाट सुन्नुहुन्छ। अहिले कसको बारेमा चाहनुहुन्छ?
4: म मेरो बहिनीको बारेमा।
0: बहिनीको साल महिना गते समय भन्दिनु त?
4: 2067/9/25
0: साल। तपाईँले भनेको मिलेन, एकचोटि फोन राखेर मलाई फेरि फोन गर्नु, कपीमा लेख्नु भएर हिँड्छ। राधे राधे। हामीसँग हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ उहाँले हामीलाई। मैले फेरि पनि अनुरोध गरेँ, साल महिना गते समयहरू तपाईँहरूलाई मैले बारम्बार भनेको छु, कार्यक्रम सुन्दै हुनुहुन्छ, महिनाहरूको नामहरू प्रष्ट रूपमा भयो भने हामी तपाईँलाई प्रष्ट रूपमा जानकारी दिन सक्ने सम्भावना रहन्छ, अन्यथा धेरै कुरामा गाह्रो हुन सक्ने सम्भावना भएकाले विशेष गरी तपाईँहरूलाई म यही कुराको जानकारी चाहिँ अवगत गराउन चाहन्छु। हामी 98453 97658 र 98142-73601 सिधा रूपमा तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर, राधे श्याम।
5: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर? निर्मलाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर? निर्मलाजी लिपुले केफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ त्यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ भनेर सोधेँ मैले।
5: मेरो छोरीको बारेमा।
0: कति सालमा जन्मिनुभयो छोरी?
5: 2071 साल।
0: भन्नु त।
5: 2071 साल असोज महिनाको 1 गते बुधबार राति 11:30 बजे।
0: 11 बजेर कति मिनट? ठ्याक्कै भनिदिनु न।
5: 30 मिनट।
0: कुन जिल्लामा भयो जन्म?
5: काठमाडौँ जिल्लामा
0: भयो जन्म। यहाँबाट हेर्दाखेरि 71 सालको असोजको 1 गते राशिको नाम आधरा नक्षत्र चौथो पाव छत्र कुमार छोरा हो
5: छोरी
0: छत्र कुमारी नाम आउँछ। नवमीको दिनमा जन्म छ, लग्नमा चन्द्रमा, साह्रै राम्री छोरी, हेर्दा पनि कति सुन्दर देखिन्छन् गुडिया जस्ती है। पढाइमा चाहिँ राहु चलेछ, के गर्ने, 12 वर्षसम्म राहु रहेछ अनि कहाँ पढ्नु, अहिलेसम्म राहु छ। पढाइमा असाध्यै धेरै कमजोरी। यो बच्चालाई सरस्वती कवच लगाइदिने, सूर्य ग्रहण युगको शान्ति गरिदिने, आइतबारको व्रत राख्ने गर्नु भएन भने अब लगभग लगभग पढाइ सक्यो भने भनेर तपाईँले बुझे पनि हुन्छ। 10 पास गरेर एसईई पास गरेर हुनेवाला केही पनि छैन। पढाइ भनेको त्यो होइन, पढाइ भनेको पढेर उन्नति गर्न सक्नु पर्यो, हो कि होइन? उन्नति भएन भने गाह्रो छ है। राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने, राम्रोसँग उन्नति प्रगति गर्ने कामहरू गरौं। तपाईँको लागि अलिकति ग्रहहरू बिग्रिएका छन्, एउटा सरस्वती कवचको लागि दिउँसो फोन गर्नु अनि हामी यहाँबाट तपाईँको अतरिया अथवा कैलालीसम्म यहाँबाट कुरियर गरेर तपाईँको त्यो कवच हामी तपाईँको छोरीको हातमा पुर्याइदिन्छौँ अनि छोरीलाई लगाइदिनु होला। धेरै कुरामा राम्रो हुन्छ, आत्तिनु पर्दैन है। तर ढिलो गर्नुभयो भने गाह्रो छ हजुर। अहिले तपाईँ धेरै 12 वर्षमा राहु, त्यो राहुसम्म लाउन सक्नु भएन, धेरै कमजोरी छ। अब छोरीलाई कस्तो बनाउने भन्ने कुरो तपाईँको हातमा छ। अनि सँगसँगै आइतबारको दिन चाहिँ एकदम सूर्य भगवान्लाई जल चढाउने, घरमा एकदम शुद्ध आहारहरू खानुपर्छ है त। अहिले छुट्यो, अब वास्तु सबै ठिक छ, पहिले यो ग्रह शान्ति गर्नु त। तपाईँलाई एउटा कुरो भन्नु भने अनि तपाईँ के सुन्नुहुन्छ, के सुन्नुहुन्छ? तपाईँको छोरा अहिले पढ्ने बेला होइन भने, अनि 10-11 वर्षको मान्छेको वास्तु, उसको बिए, जागिर हेर्ने, उसको पढाइ र स्वास्थ्य हेर्ने हो। बरु मलाई स्वास्थ्य कस्तो हुन्छ भनेर सोध्नु न। स्वास्थ्य बिग्रिएको छ, अनि मैले त बिग्रिएको भने के त त्यही हो नि त। स्वास्थ्य पनि राम्रो छैन, पढाइ पनि राम्रो छैन, सूर्य ग्रहणको शान्ति पनि गर्ने, एउटा कवच तुरन्तै धारण गर्ने। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा आउनुहुन्थ्यो त्यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी, भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिरहेछु। राधे श्याम हजुर। ए प्रभु, राधे राधे।
6: राधे राधे गुरु, जय श्री राधे।
0: कहाँदेखि होला मेरो देउता?
6: म कालीकोटबाट जयलक्ष्मी आचार्य।
0: नामै जय लक्ष्मी आचार्य, कति राम्रो नाम। जया पनि तपाईँ नि, लक्ष्मी पनि तपाईँ नि, आचार्य पनि तपाईँ नि, कति राम्रो नाम है।
6: हजुर गुरु, हजुरको आशीर्वाद लागोस्।
0: कुन ठाउँमा हुनुहुन्छ जय लक्ष्मीजी अहिले?
6: कालीकोट जिल्लामा गुरु।
0: त्यो त थाहा भयो, कुन ठाउँमा भनेको, कुन पालिकाको कुन गाउँमा?
6: शुभकालिका गाउँपालिका 6 नम्बर
0: वडामा। कुन रेडियोवाटी कार्यक्रम सुन्दा छौ जय लक्ष्मीजी?
6: हामी रेडियो नयाँ कर्णाली।
0: नयाँ कर्णाली सुन्दा, दैनिक सुन्दा हो, प्रभातका छकालका रविबार पनि सुन्दा छु कि नै?
6: सुन्दा छौ गुरु। अनि अहिले 7 वर्ष जति भयो हजुरको कार्यक्रम सुन्दा, यतै बाटा ज्ञान पाछौ गुरु।
0: ए हजुर, जय लक्ष्मीजी।
6: हजुर,
0: 7 वर्षमा हाम्रो कार्यक्रम सुनेर
6: हजुर
0: सातवटा पनि भनिन, सात वर्षमा तिनवटा ज्ञान के पाउनु भनिदिनु न, तिनवटा मात्रै ज्ञान।
6: एउटा ज्ञान मासु छोड्यौ बुझ्यौ र त्यही पायौ।
0: सबैले सुन्नुभयो
6: हजुर? सकल परिवार,
0: सकल परिवार सबै
6: हजुर।
0: अनि तपाईँको घरमा कुन ब्राह्मण आउँछन् त अब पूजा पाठ गर्न, मासु खाने होला कि नखाने होला?
6: नखाने होलाई
0: हुनुहुन्छ
6: बोलाउने परेस गर्छौँ गुरु।
0: अनि अनि एउटा काम त राम्रो काम गर्नुभयो, अर्को
6: अर्को अनि साँझ बिहान बत्ती बाल्ने,
0: अर्को
6: अनि अर्को एकादशीको व्रत लिने।
0: यो ज्योतिष दर्पण कार्यक्रम सुन्नुभन्दा पहिले साँझ बत्ती बाल्नु हुन्थेन तपाईँहरू घरमा?
6: हजुर बाल्दैन थियौँ गुरु।
0: ए हो र, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? जयलक्ष्मीजी जय। ओहो उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गरिरहन्छौं। दिनैभरि तपाईँ फोन गर्नुहोस्, तपाईँको फोन सम्बोधन रहन्छ। आज विशेष गरी ग्रह शान्ति गर्ने दिनहरू पनि राम्रा छन्। आज हामी ग्रह शान्तिमा व्यस्त रहन्छौँ। तपाईँहरू हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुन्छु। आजको लागि आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्। जय जय श्री राधे।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: This is Radio Sankhuasabha 95.5 MHz.

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। आज भदौ 23 गते जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। एक वर्ष अघि सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, असमानता, कमजोर सार्वजनिक सेवा र राजनीतिक जवाफदेहिता विरूद्धको व्यापक असन्तोषमा परिणत भएको थियो। एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तनको सामना गरेको छ। आन्दोलन लगत्तै गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन 21 गते सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको थियो र सो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले झण्डै 2/3 बहुमत हासिल गर्यो। सो अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ। सो आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको सम्मानमा आज जेएनजी शहीद दिवस मनाउँदै सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले जेएनजी आन्दोलनको सुशासन नभएमा 2/3 बहुमतले पनि स्थिरता दिन नसक्ने सन्देश दिएको बताएकी छन्। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमा सन्देश जारी गर्दै कार्कीले नवयुवाहरूको सुशासन, जवाबदेहिता, पारदर्शिता र भविष्यको माग गर्दा ज्यान गुमाएको र घाइते भएको घटनामा श्रद्धाञ्जली अर्पण गरेकी छन्। कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने भन्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रभावकारी भूमिकाको अपेक्षा गरेकी छन्। उनले सुशासन र परिवर्तनका लागि जनता फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाक भएर कर्तव्य निर्वाह गर्न आग्रह समेत गरेकी छन्। नेपाली कंग्रेस केन्द्रीय नवनिर्वाचित समितिको बैठक आज बस्ने भएको छ। आगामी 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिका सदस्य सचिव राजु कटुवालले बैठक अपरान्ह 1 बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन्। पार्टीको आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गर्ने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो।
1: रस्तुवाको भोटे कोशी बाढ़ीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
2: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा, स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
1: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
2: सतर्क बनौ, सुरक्षित रहौ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दियौ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: Coming up next,
3: The Good Morning Show.
4: भोटेकोशी बाढीमा परी अहिलेसम्म 1356 जनाको शव फेला परेको छ। यस्तै 13,396 जनाको उद्धार गरिएको छ भने अझै 4,996 जना सम्पर्कविहीन रहेका छन्। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य सड़कहरू पूर्ण रूपमा अवरूद्ध छन्। केही स्थानमा भने एकतर्फी मात्र यातायात सञ्चालनमा आइरहेका छन्। काठमाडौँ उपत्यका जोड्ने चन्द्रगिरी नगरपालिका दुई चिसा पानीमा पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा छ। यस्तै मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोलामा सड़क मर्मतका कारण सवारी चा फेरि एकतर्फी आलोपालो मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट, रोराङ, सात कृष्णभीरमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ भने सोही राजमार्गको ज्याङखोला र गजुरी दुई चालिसेमा पनि सड़क एकतर्फी सञ्चालनमा छ। रसुवाको उत्तर गया र मुख्य राजमार्गका विभिन्न ठाउँमा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। नुवाकोटको टोखा छहरे खण्डमा पनि सम्भावित बाढ़ी र पहिरोका जोखिमका कारण राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मर्मतका लागि आज 10 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। प्रशासनले एक सूचना जारी गर्दै आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म सो सड़क मार्ग भएर गुड्ने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाएको जानकारी दिएको हो। बैतडीको दोगडा केदार गाउँपालिका पास बिटकमा पहिरो खस्दा महाकाली राजमार्ग अवरूद्ध छ। सड़क माथिबाट खसेको पहिरोका कारण बैतडी जोड्ने महाकाली राजमार्ग अवरूद्ध भएको हो। आज बिहान सड़क खण्डमाथिबाट ढुंगासहितको पहिरो खसेर सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नायब उपरीक्षक दीपक कुमार राईले जानकारी दिएका छन्। राप्ती राजमार्गको पहिरोसँगै खसेको रूखले लागेर एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। राप्ती राजमार्गको खारखोला अरिङ्गाले फेदीमा पहिरो खसेसँगैको रूखले लागेर त्रिवेणी गाउँपालिका 3 का 17 वर्षे मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार गइराती कपुरको

0: परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
0: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।

0: सम्पर्क 98 33 47 262
1: 98 10 55 55 85
0: र वाट्सएप नम्बर 98 5 20 28 646।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98-615-39-444
7: र 0295-90-155।
8: More style, more design. Total Tailors.
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।
11: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: सब जानकारीको लागि 029 5 62 061,
7: 029 5 70 315
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
12: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 9852601177।
14: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
15: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
13: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
16: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 9743846084।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-520-28-646।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 98655486460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9876940000
4: र 9819320075।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू:
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98422267।
14: राष्ट्रको गौरव नेपाल।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा आयो।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842597801, जनक पौडेली 9852558344 र 0295602648।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
11: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029560400 र 9852276131। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029551165, 9841252504, 9841226987 र 9852051906।
7: बाबु, यो गीत तिमीलाई कसले सिकायो?

मूल्य लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बन्छेकी छ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
5: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
4: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ। त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
6: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
7: आज भदौ 23 गते जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। 1 वर्ष अघि सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, असमानता, कमजोर सार्वजनिक सेवा र राजनैतिक जवाफदेहिता विरूद्धको व्यापक असन्तोषमा परिणत भयो। 1 वर्षको अवधिमा मुलुकले राजनैतिक रूपमा ठूलो परिवर्तन समेत भएको छ। आन्दोलन लगत्तै गठन भएको सुशीला कार्के नेतृत्वको अन्तरिम सरकारले फागुन 21 गते सफलतापूर्वक निर्वाचन सम्पन्न गरायो र सो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले झण्डै 2/3 बहुमत हासिल गर्यो। सो अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार समेत गठन भयो। सो आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा आज जेएनजी शहीद दिवस मनाउँदै सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ।
6: राष्ट्रपति रामचन्द्र पौडेलले आज देश र जनताको कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन्। बिहान मन्दिर पुगेर उनले देश र जनताको कल्याणको कामना गरेका हुन्। प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपतिले पुजारीबाट फूल र प्रसाद समेत ग्रहण गरेका थिए।
7: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले जेएनजी आन्दोलनले सुशासन नभएमा 2/3 बहुमतले पनि स्थिरता दिन नसक्ने सन्देश दिएको बताएकी छन्। जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमा सन्देश जारी गर्दै कार्कीले नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र भविष्यको माग गर्दा ज्यान गुमाएको र घाइते भएको घटनामा श्रद्धाञ्जली अर्पण गरेकी छन्। कार्कीले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने भन्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रभावकारी भूमिकाको अपेक्षा गरेकी छन्। कार्की जेएनजी आन्दोलनपछि लगत्तै गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री हुन्।
6: यसैबीच कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राज्यसँग जति ठूलो शक्ति हुन्छ त्यति नै ठूलो संयम र जवाफदेहिता हुनुपर्ने बताएकी छन्। जेएनजी आन्दोलनको 1 वर्ष भएको दिनको सम्झनामा सामाजिक सञ्जालमा लेख्दै मन्त्री गौतमले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्यस्तो दिन फेरि कहिले नदोहोरियोस् भन्ने अपेक्षा समेत व्यक्त गरेकी छन्। मन्त्री गौतमले युवाहरूको बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बन्नुपर्ने उल्लेख समेत गरेकी छन्। लोकतान्त्रिक अधिकार प्रयोग गर्दै विरोधमा सहभागी भएका युवामाथि भएको बल प्रयोग र त्यस क्रममा भएको मानवीय क्षतिले 1 वर्षपछि पनि राज्यको भूमिका र जवाफदेहितामाथि गम्भीर प्रश्न उठिरहने उनको भनाइ छ।
7: भोटेकोशी बाढ़ीपछि विस्थापित भएका 3190 जना अहिले 3 जिल्लाको होल्डिङ सेन्टरमा बसेको नेपाल प्रहरीले जनाएको छ। विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1356 जनाको शव फेला परेको छ। बाढ़ीमा 3992 जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
6: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले आन्दोलन र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन्। काठमाडौँमा आज आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको 27 स्मृति दिवसमा बोल्दै उनले त्यस्ता प्रवृत्ति विरूद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ़नुपर्ने बताए। त्यस्तै दाहालले शहीद सुरेश वाग्ले बासु र भीमसेन पोखरेल बैरागी को बलिदानले तत्कालीन राज्य सत्ता विरूद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरेका छन्। उनले 2056 सालमा गोर्खामा वाग्ले र पोखरेलले शहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको उल्लेख गरे। अध्यक्ष दाहालले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध अहिले पनि प्रतिक्रियावादीहरू चलखेल गरिरहेको र त्यसका विरूद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हो उल्लेख गरे।
7: नेपाली कंग्रेस केन्द्रीय नवनिर्वाचित समितिको बैठक आज बस्ने भएको छ। आगामी 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। समितिका सदस्य सचिव राजु कटुवालले बैठक अपरान्न 1 बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन्। पार्टीको आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो। अधिवेशनमा प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने नवनिर्वाचित समितिले जनाएको छ।
6: सुनको भाउ तोलामा 3500 रूपियाँले बढ़ेको छ। भाउ बढ़ेसँगै सुन आज प्रति तोला 3,05,400 रूपियाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको भाउ तोलामा 100 रूपियाँले बढ़ेको छ। अघिल्लो दिन प्रति तोला 4,690 रूपियाँ रहेको चाँदी आज 4,790 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
7: पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज 10 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सो सड़क मार्ग भएर गोड्ने सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको जानकारी दिएको हो। गत भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पोत बगाएपछि हाल परेवा 4, पिपल 4, आदाम 4, बेलिन 4, मास्टारा सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आइएको थियो। सो वैकल्पिक सड़कमा थप मरमत सम्भारको कार्य गर्नुपर्ने भएकाले सवारी साधन रोक्नु परेको प्रशासनले जनाएको छ। सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी साधनका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग समेत सुझाएको छ।
6: सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ठूलो परिमाणमा लागू औषध सहित 2 जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका 9 च्यासलमा सञ्चालन गरिएको अपरेशनका क्रममा 17,400 क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनसरी धरान महानगरपालिका 17 घर भई हालसा दोबाटामा बस्दै आएका 34 वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका 12 घर भई हाल संगमूलमा बस्दै आएका 32 वर्षीय सुजित देउला रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोका अनुसार केजीएफ च्याप्टर 2 नामबाट ठूलो लागू औषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि विशेष अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा 2 लाख भन्दा बढ़ी लागू औषध बरामद गरिएको थियो। लागू औषधको स्रोत वितरण सञ्जाल तथा समूहका बारे अनुसन्धान अघि बढ़ाउन बरामद लागू औषध तथा नियन्त्रणमा लिएका व्यक्ति नेपाल प्रहरीलाई बुझाइएको छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिट्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग उत्तर कोरिया र रूस बीचको मित्रतामा नयाँ आयाम थपिएको छ। दुवै मुलुक पहिलो पटक सड़क मार्गबाट जोड़िएका छन्। सड़कको पुलको निर्माणपछि दुवै मुलुकलाई टुमेन नदीमा वारपार गर्न सहज हुने भएको छ। नयाँ बनेको पुलले अब दुवै मुलुकलाई रेलसँगै पुलबाट पनि जोड़ेको हो। यसलाई प्योङयाङ र मस्को बीच रणनीतिक साझेदारीमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा हेरिएको छ। पुलले 300 सम्म गाड़ीहरू वारपार गर्न सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पुलको उद्घाटन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाई सोङले गरेका हुन्। वर्षौंदेखि पुल बनाउने बारेमा छलफल भए पनि सन् 2024 राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणका क्रममा परियोजनामा सहमति जनाएपछि गत अप्रेलदेखि सो पुलको निर्माण कार्यको थालनी भएको थियो।
1: अब एउटा खेल प्रसंग। नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो चौथो खेलमा हङकङबाट 262 रनको लक्ष्य पाएको छ। जवाफी ब्याटिङमा रहेको नेपालले यो समाचार तयार पार्दासम्म 11 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 48 रन जोड़ेको छ। टस जितेर पहिले ब्याटिङ गरेको हङकङले बाबर हायतको नट आउट शतकमा 7 विकेट गुमाएर 261 रन बनाएको हो। बाबरले 126 बलमा 7 चौका र 7 छक्कासहित नट आउट 102 रन बनाए। उनले इशान खानसँग 8 विकेटका लागि 128 रनको साझेदारी गरे। ईशान 35 रन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, संखुवा सभा।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको

0: र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819320375।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
3: 9010555580
1: र वाट्सएप नम्बर 9552286646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्नु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
17: हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029 47 9009 00 62।
18: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557768, 98525557768।
7: साथै 98525557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा आयो।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: सब जानकारीको लागि 029-562-061
14: 029-570-315
13: र 98-520-60-177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98 433 47 262,
4: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 615 39 444
8: र 0295 90 155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1 बुद्ध टोल, संखुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 8 1, जनक पौडेली 98 520 58 344 र 0295 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1 बुद्ध टोल, संखुवा सभा।
13: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423189।
15: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
17: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
17: सम्पर्क नम्बर 98606040
13: र 98192376।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू:
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सम्खुवा सभा।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफले,
12: सम्पर्क 9843347262,
13: 9010555580
12: र वाट्सएप नम्बर 9852028646।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो,

0: 99.5 मेगाहर्ज। रेडियो
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 99163555553 र 99423180049।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
0: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमटार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्यविनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो, दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाइ छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्रांगणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनुभएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समय दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोड समेत भयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धांजलि अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नवयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आधारमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आधारमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ। गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ। डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानैदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो। हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो, आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ। 6 वटा उपकरण परिचालन गरिँदैछ। आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो। पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ। यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धोलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीय वासी, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन, मुख्य 2 सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तुकीको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखिएको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। सड़क विस्तारसँगै नाला, पैदल मार्ग, सड़क सुरक्षा संरचना, रिटेनिङ वाल, पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ। सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,00,000,00 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000,00 रूपियाँ रहेको छ। आयोजना सूर्य विनायक सांगा र सांगा धुलीखेल गरी 2 खण्डमा विभाजन गरिएको छ। पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ। अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ। पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ। गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ। स्थानीय बढ़ीमालिका नगरपालिका वडा नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो। आइतबारदेखि नै सड़क विभागका 2 वटा जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जैसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ परेका 2 जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यी भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको

0: सहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
3: सपना त

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सचिन सुचिनका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98

0: चार एक्काइस बाहन्न पाँच सय चार, अन्ठानब्बे चार एक्काइस छब्बिस नौ सय सतासी र अन्ठानब्बे पाँच बिस एकाउन्न नौ सय छ।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका तीन नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295 60 400 र 98 520 72 631। खादबारी नगरपालिका तीन नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खातबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खातबारी, शङ्खुवा सभा। सम्पर्क 98 520 60 177।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295 90 667 र 98 420 22 667।
8: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: उभिन म बाँच्न सक्दिन दाइ।
1: किन भाइ किन बाँच्न सक्दिन?
0: एक पल पनि उभिन म बाँच्न सक्दिन।
1: किन बाँच्न सक्दैन भाइ?
2: हेलो बिमला, सम्झे छ? हामी सधैँ भेट्ने ठाउँमा भेटौँ न। किन आज तिमी मसँग टाढा टाढा हुँदैछौ?
0: म त्यस्तो केही जान्दिनँ।
2: हामी सधैँ भेट्ने ठाउँमा तिमी आउनुपर्छ।
0: ल म हिँड्दैछु।

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
4: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433 47 262,
3: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदचोक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
13: सम्पर्क 029140084 र 98040485827।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
15: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525854 र 029562248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
17: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
20: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खादबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू:
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
10: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थ रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98-615-39-444
7: र 029-590-155।
8: More style, more design. Total Tailors.
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768 98-520-55-768।
12: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
14: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
7: खादबारी नगरपालिकाको अनुरोध।
16: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
17: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
16: डेंगू रोगको रोकथामका उपायहरू:
17: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
16: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
17: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
16: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
17: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
18: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू:
19: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
20: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
20: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू:
20: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
20: दाँतको एक्सरे गर्ने,
21: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
20: झिक्न मिल्ने आरपीडी लगाइने,
21: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
20: बाङ्गोटिङको दाँत मिलाइने,
21: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
20: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
21: सम्पर्क नम्बर 0295906667 र 98420-22-667।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-5-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-420-50-541।

जेएनजी आन्दोलनको एक वर्ष पूरा, युवाका माग पूरा गर्ने सरकारको दावी, परिवर्तन महसुसको पर्खाईमा नागरिक। जेएनजी आन्दोलनका माग जायज भए पनि केही तत्वले फर्काएको कोशीका मुख्यमन्त्री कार्कीको धारणा, विध्वंसबाट सबैले पाठ सिक्नुपर्ने हुन्छ। रोकिएन झापामा जापानिज इन्सेफलाइटिसको संक्रमण, 13 संक्रमित हुँदा 6 जनाको मृत्यु, असोज 5 खोप लगाउने तयारी। भारत र बंगलादेश बीच पुनः यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने तयारी, दुवै देशका अधिकारी तयारीको छलफलमा। र एसीसी प्रिमियर कप समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित, सेमी फाइनलमा भने यसरी नै सुरक्षित।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संघुवा सभाको खाँदबारीमा रहेको रेडियो संघुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन र हाम्रो पात्रो तथा नेपाली पात्रको एप्लिकेशनबाट मन एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रमको आयोजना गरी जेएनजी शहीद दिवस मनाइएको छ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्रांगणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस आयोजना गरियो। कार्यक्रममा मन्त्री सांसद तथा जेएनजी आन्दोलनमा सहभागी युवाहरूको उपस्थिति रहेको थियो। सरकारले नवयुवा आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै देशभर सार्वजनिक विदा दिएको थियो। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा कार्यक्रम भयो। गएको वर्ष भदौ 23 गते काठमाण्डुमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि 19 जनाको मृत्यु भएको थियो। घटनाको विरोधमा 24 गते देशभर ध्वंसात्मक आन्दोलन भएको थियो। त्यस क्रममा सुरक्षाकर्मी सहित 76 जनाले ज्यान गुमाएका थिए। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा समेत व्यापक रूपमा तोडफोड र आगजनी समेत भएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गत वर्ष भएको जेएनजी आन्दोलनका क्रममा उठाइएका सुशासन र भ्रष्टाचार विरूद्धका माग जायज भए पनि केही तत्वले आन्दोलनलाई भड़काएर हिंसात्मक मोड़ दिएको बताउनु भएको छ। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा मुख्यमन्त्री कार्कीले युवाहरूले उठाएको सुशासन पारदर्शिता र जवाबदेहिताको माग स्वाभाविक र जायज रहेको बताउनुभयो। तर आन्दोलनको मूल भावनालाई केही तत्वले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै हिंसात्मक गतिविधितर्फ मोड़ेको उहाँको भनाइ छ। गृहमन्त्री सुदन गुरूङले जनता ठूलो आशाका साथ आउँदा आफ्नो तर्फबाट कुनै कमजोरी नहोस् भनेर आफू रातभर सुत्न पनि डर लाग्ने गरेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले जेएनजी आन्दोलन इतिहास भइसकेको र 3 करोड़ नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कसैले फेर्न वा अपमान गर्न नसक्ने बताउनुभयो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1357 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपरान्हसम्म अध्यावधि गरेको विवरण अनुसार यो पुष्टि भएको हो। प्राधिकरणका अनुसार विभिन्न स्थानबाट शव फेला परेका छन्, जसमा चितवनमा 363, नवलपरासी पूर्वमा 223, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 197, रसुवामा 169, धादिङमा 70, गोर्खामा 75 र तनहुँमा 38 शव तथा मानव कंकाल फेला परेका हुन्। फेला परेका मध्ये हालसम्म 102 जनाको मात्र शनाखत भएको छ। हालसम्म 5326 जना मानिस सम्पर्क विहीन छन्, जसमा रसुवा जिल्लाबाट मात्र 2860 जना बेपत्ता छन्। बेपत्ता हुनेमा रसुवाका 1393 र अन्य जिल्लाका 1186, नेपाली सेनाका 45, नेपाल प्रहरीका 25, सशस्त्र प्रहरीका 12, सरकारी कर्मचारी 73 र बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी छन्। यसका अतिरिक्त नुवाकोटबाट करिब 1981 जना नेपाली नागरिक र करिब 587 जना विदेशी पर्यटक अझै सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण हराएका 34 देशका 587 विदेशी पर्यटक अझै फेला पर्न सकेका छैनन्। पर्यटन विभागका अनुसार उनीहरू कैलाश मानसरोवर तथा जनै पूर्णिमा मेलाका लागि गोसैकुण्ड गएका बेला बाढ़ी पहिरोमा परेर सम्पर्क विहीन भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिम्रेका अनुसार हराइरहेका विदेशी पर्यटकमा 256 पुरूष, 329 जना महिला र 2 जना अन्य छन्। सबैभन्दा धेरै भारतका 184 जना छन्। त्यसपछि अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलिया र लाटिभियाका 33, बेलायतका 32 जना, क्यानाडाका 30 जना र चीनका 26 जना छन्। यसै गरी बाढ़ी पहिरोमा परेर नेपालका 188 पर्यटक पनि अझै फेला पर्न सकेका छैनन्। उनीहरू मध्ये 161 जना पुरूष छन्। कैलाश मानसरोवर तथा गोसाईकुण्ड जाने नेपाली पर्यटक र विदेशी पर्यटकका सहयोगी समेत हराइरहेको विभागले जनाएको छ। विभागका अनुसार बाढ़ीपछि हालसम्म 307 विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा 254 पुरूष र 53 महिला छन्। सम्पर्क विहीन मध्ये 7 जना भने सम्पर्कमा आएका छन्। भोटेकोशी बाढ़ीपछि हराइरहेका पर्यटकको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको काम भने जारी रहेको विभागले जनाएको छ। झापामा जापानिज इन्सेफलाइटिस जेई अर्थात मस्तिष्क ज्वरोको संक्रमण बढ़दै जाँदा संक्रमितको संख्या बढ़ेर 13 पुगेको छ। पछिल्लो पटक भद्रपुर बजारकी 18 वर्षीय युवतीलाई जेईको संक्रमण देखिएको हो। उनलाई उपचारका लागि भारतको दिल्ली लगिएको छ। भद्रपुरकी ती युवतीलाई जेईको संक्रमण देखिएर उपचारका लागि भारत लिएर गएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो। झापामा 13 जना संक्रमित मध्ये 4 महिला र 2 पुरूष गरी 6 जनाको मृत्यु भइसकेको छ। देशैभरि सबैभन्दा बढ़ी झापामा जेईको संक्रमण र मृत्युदर भएपछि आगामी असोज 5 गतेदेखि खोप लगाउने तयारी छ। असोज 5 देखि 19 गतेसम्म करिब 5 लाख नागरिकलाई जेई विरूद्धको खोप लगाउने तयारी गरिएको हो। लागू असर दुर्व्यसन न्यूनीकरण तथा सचेतना अभियानका मा सक्रिय चेतना नेपालको 14 वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटनका क्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले लागू औषध दुर्व्यसन व्यक्ति वा परिवारको मात्र समस्या नभई समाज र राष्ट्रकै चुनौती बनेको बताउनुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रप्रसाद ओलीले चेतना नेपालले सञ्चालन गर्दै आएका लागू औषध विरूद्धका सचेतनामूलक अभियानका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा लागू औषध दुर्व्यसन विरूद्ध सम्बन्धी नाटक तथा सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो। सहभागीले लागू औषध दुर्व्यसन रहित समाज निर्माण गरौं, स्वस्थ सभ्य र सचेत समाज बनाऊ भन्ने अभियानलाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता समेत जनाएका छन्। लागू औषध ब्राउन सुगर सहित 2 भारतीय झापाको दमकबाट पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरबिटाबाट खटिएको प्रहरी टोलीले दमक 2 लागू औषध सहित 2 भारतीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला अररिया बौकाम जरफ ठेगाना भएका 19 वर्षीय मोहम्मद फिरोज र भारत बिहार जिल्ला अररिया बैकाम जरफ ठेगाना भएका 25 वर्षका चन्द्र कुमार मण्डल रहेका छन्। उनीहरूको साथबाट 41.230 ग्राम ब्राउन सुगर फेला परेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
0: के तपाई ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङबाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा मेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङबाङद्वारा सञ्चालित मेङबाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङबाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060227730, 98526070030। झिल्जिले सम्पर्क 97073214। मेङबाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
3: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
0: हाम्रा विशेषताहरू:
3: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
0: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
3: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
0: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुर्छा, खिल, डन्डिफोर,
3: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, हिराउने,
0: तत्काल अपरेशन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
3: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
4: सम्पर्क जनसेवा होमियोक्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 023-575-752 र 023-581-052। मोबाइल नम्बर 98-26-70-552।
2: प्राकृतिक विपदका कारण देश संकटमा रहेका बेला धरानस्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्च पदाधिकारी नियुक्तिका लागि नियमावली संशोधन गरिएको भन्दै युवाहरूको संस्था द काउन्सिल अफ जेएनजी आन्दोलनमा उत्रिएको छ। प्रतिष्ठानका निर्देशक, रेक्टर र रजिस्ट्रार नियुक्तिमा वरिष्ठता तथा योग्यतालाई व्यवस्था गरी निश्चित व्यक्तिले अनुकूल हुने गरी नियमावली संशोधन र नियुक्ति प्रक्रिया अघि बढ़ाइएको आरोप लगाउँदै युवाहरूले निर्णय तत्काल बदर गर्न समेत माग गरेका छन्। एक रिपोर्ट।
5: प्राकृतिक विपदका कारण देश संकटग्रस्त बनेको संवेदनशील अवस्था बीच धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्देशक, रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि रातारात नियमावली संशोधन गरिएको आरोप लगाउँदै युवाहरूको संस्था द काउन्सिल अफ जेएनजी सुनसरी आन्दोलनमा उत्रिएको छ। संगठनले स्थापित मूल्य मान्यता, वरिष्ठता र योग्यतालाई व्यवस्था गर्दै निश्चित व्यक्तिलाई अनुकूल हुने गरी नियुक्तिको प्रक्रिया अघि बढ़ाइएको दावी गर्दै उक्त निर्णय तत्काल बदर गर्न तथा प्रतिष्ठानका उपकुलपति र सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नैतिक जिम्मेवारी सहित राजीनामा दिनुपर्ने माग गरेको छ। द काउन्सिल अफ जेएनजीका संयोजक नवीन राईले देश बाढ़ी पैह्रोको विपत्तिमा रहेको बेला त्यसको मौका छोपेर कानून तथा नियमावली परिमार्जन गरी नियुक्ति प्रक्रिया अघि बढ़ाइएको आरोप लगाउनुभयो। नियम

0: विगतको दिनहरूमा चाहिँ तपाईँको उहाँहरूको क्वालिफिकेसन प्रोफेसनल साथ उनीहरूको तपाईँको त्यहाँनिर गरेको सेवाको विषयमा हेरेर मात्र नियुक्ति दिइन्थ्यो भने जुन 2083 सालमा चाहिँ उहाँहरूले कुनै व्यक्तिलाई ल्याउनका लागि अस्वाभाविक रूपले परिवर्तन गर्नुभएको छ र कानूनमा तपाईँको चाहिँ उनीहरूको यो नियमावलीमा दुविधा हुने खालको अस्पष्ट चाहिँ खालको तपाईँको वाक्यांश प्रयोग गरेर कनिष्ठ व्यक्तिहरूलाई नियुक्तिको लागि ढोका खुला गरिएर वरिष्ठहरूलाई बायस गरिएको छ। यति मात्र होइन कि पार्टीगत तपाईँको ब्याकग्राउन्डमा रहेको मान्छेहरू विभिन्न पार्टीको फेभरेबल कामहरू फेभरिजमको हिसाबमा काम गरेको व्यक्तिहरूलाई ल्याइएको छ।
1: आन्दोलनका क्रममा द काउन्सिल अफ जेन्जी सुनसरीका युवाहरूले प्रतिष्ठानको उपकुलपति कार्यालयमा पुगेर नियुक्ति प्रक्रिया विरूद्ध विरोध प्रदर्शन तथा घेराउ गरेका थियो। त्यसपछि आन्दोलनलाई प्रतिष्ठान बाहिर विस्तार गर्दै धरान 2 स्थित भानुचोकमा विरोध सभा र कोर सभा आयोजना गरिएको थियो। प्रतिष्ठान राष्ट्रिय गौरवको संस्था भएकाले यसको संस्थागत विश्वसनीयता कमजोर बनाउने कुनै पनि नहुने उनीहरूको भनाइ छ। उनीहरूले देशमा पुरानै राजनीतिक संस्कार भागबण्डा र बिचौलिया प्रवृत्ति कायम रहेसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरेका छन्। यद्यपि आन्दोलनकारी समूहले लगाएका आरोपबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।
2: इलामको माई जोगमाई गाउँपालिका तीनका वडाध्यक्ष राम घिमिरेको पद खारेज भएको छ। नेपाली कांग्रेसबाट टिकट लिएर वडाध्यक्षमा निर्वाचित घिमिरे 2082 फागुन 30 निर्वाचनका समयमा एमालेमा प्रवेश गर्नुभएको थियो। कांग्रेस केन्द्रीय समितिको उजुरीका आधारमा निर्वाचन आयोगले उहाँको पद खारेज गरेको हो। राजनीतिक दल सम्बन्धी 2073 दफा 32(1) र राजनीतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले आयोगलाई निर्णय गरी बुझाउनु पर्ने व्यवस्था अनुसार कांग्रेस केन्द्रीय समितिले आयोगमा बुझाएको निर्णय अनुसार निर्वाचन आयोगले घिमिरेको पद खारेज गरेको हो। माई जोगमाईमा वड़ा नम्बर 3 र 2 वडाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापना तथा उपचारका लागि विराटनगर महानगरपालिकाले 1,01,000 रूपियाँ सहयोग गरेको छ। महानगरपालिकाले आफ्ना जनप्रतिनिधि कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरेर बाढ़ी पीड़ितका लागि सो सहयोग प्रदान गरेको हो। महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजय कुमार शर्मालाई काठमाण्डौ पठाएर अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोनी मोगलेलाई 1,01,000 रूपियाँको चेक हस्तान्तरण गरिएको हो। अब सुनचाँदीको बजार भाव लगातार 2 दिन घटेको सुनचाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको मूल्य तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको तोलामा 3,100 रूपियाँले घटेको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
3: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जोरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बाङ्गा चिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
4: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
3: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गैलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। भारत र बंगलादेशका रेल अधिकारीहरूले यात्रुवाहक रेल सेवा पुनः संचालनमा ल्याउने उद्देश्यले मंगलबारदेखि ढाकामा तीन दिने बैठक शुरू गरेका छन्। बंगलादेशमा सन् 2024 युवा आन्दोलनपछि स्थगित भएका भारतसंघका मालवाहक रेलवे संचालनमा आइसकेका छन्, तर यात्रुवाहक रेल अझै खुलिसकेका छैनन्। एएनआईसँग कुरा गर्दै बंगलादेश रेलवे अपरेशनका अतिरिक्त महानिर्देशक मोहम्मद नजमुल इस्लामले भारतीय मालवाहक रेलहरू कुनै अवरोध बिना संचालन भइरहेको र अब अन्तर्देशीय यात्रुवाहक रेल पनि संचालनमा आउने बताएका हुन्। यसअघि तीनवटा यात्रुवाहक रेल मध्ये मैत्री एक्सप्रेसले ढाका क्यान्टोनमेन्ट र चितपुर कोलकाता भारत बीच सेवा दिन्थ्यो, बन्दन एक्सप्रेसले खुलना र कोलकाता बीच दिन्थ्यो भने मिताली एक्सप्रेसले ढाका क्यान्टोनमेन्ट र न्यू जलपाईगुड़ी बीच संचालन हुने गरेको थियो। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रन क्षेपछि आएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका इशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए, हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हायातले नट आउट 117, शाहिद वासिफले 45 रन बनाए, नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हङकङसँग हारे पनि नेपाल समूह एकको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाइसकेको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। यस्तै यूएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरबलाई हराएको थियो। र पाहुना टोली भारतको रथखोला एफसी झापाको गौरादमा जारी, प्रथम गौराद महिला फुटबल प्रतियोगिता 2083 को फाइनलमा प्रवेश गरेको छ। रथखोलाले काँकरबेटा महिला एफसीलाई 2-0 गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो। गौराद एक स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा स्पर्श सामाजिक क्लब गौरादको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा दुवै टोलीका एक एक खेलाड़ीले रातो कार्ड खाँदै मैदान छोड्नु परेको थियो। दोस्रो हाफपछि निकै आक्रामक बनेका दुवै टोलीका खेलाड़ीबीच मैदानमा बेर हात हालहालको स्थिति बनेपछि म्याच रेफरीले काँकरबेटा एफसीका सैनमिक हवास र रथखोला एफसीका तन्नु विश्वासलाई रातो कार्ड दिएका थिए। बुधबार हुने दोस्रो सेमी फाइनलमा आयोजक स्पर्श सामाजिक क्लबले मोरङको राङचा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ। विजेताले 1,11,111 रूपियाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेताले 55,555 रूपियाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। जेएनसी आन्दोलनको एक वर्ष पूरा, युवाका माग पूरा गर्ने सरकारको दावी, परिवर्तन महसुसको पर्खाईमा नागरिक। जेएनसी आन्दोलनका माग जायज भए पनि केही तत्वले भड़काएको कोशीका मुख्यमन्त्री कार्कीको धारणा, विध्वंसबाट सबैले पाठ सिक्नुपर्नेमा जोड।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्ष

0: शंखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029-562-061,
1: 029-573-315
0: र 98-520-60-177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शंखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने
4: दाँत भर्ने दाँतको आसुति गर्ने
3: दाँतको एक्सरे सुविधा
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029-562-320 र 98-420-50-541
6: Diary.

नेपालमा जेएनजी आन्दोलनको एक वर्ष थुप्रै घटनाक्रमसँगै व्यतीत, जेएनजी पुस्ताको सपना पूरा गर्ने गृहमन्त्री गुरूङको भनाई। केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै नेपाली कंग्रेसद्वारा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन। यमनका हुती विद्रोहीद्वारा साउदी अरेबियाका चार शहरमा ड्रोन र क्षेपास्त्र आक्रमण, 70 जना भन्दा बढ़ी घाइते। र एससीसी प्रिमियर लीगमा हारका बावजूद नेपाल समूह विजेता, सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी पूजनी र म अनिल। सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: नेपालमा जेएनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको आन्दोलन भ्रष्टाचार, कुशासन, नातावाद, जवाफदेहिता र अभिव्यक्ति स्वतन्त्रताको मागसँग जोड़िएको थियो। आन्दोलनकै जगमा अहिले नयाँ राजनैतिक शक्तिको उदय भएको छ। सोही आन्दोलनको एक वर्षमा भएका घटनाक्रमबारे सहकर्मी नवीन कोइरालाले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: भ्रष्टाचार, नातावाद, कुशासन र राजनैतिक नेतृत्व विरूद्धको राष्ट्रव्यापी बनेको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधबाट शुरू भएको आन्दोलन 23 गतेको घटनापछि 24 गते पुग्दासम्म नियन्त्रण बाहिर पुग्यो र ठूलो मात्रामा मानवीय र भौतिक क्षति भयो, जसको प्रभाव अझै केही वर्षसम्म पर्ने देखिन्छ। जवाबदेहिता, पारदर्शिता, रोजगारी र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि थप चर्किएर नियन्त्रण बाहिर पुगेको थियो, जसकारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत हुनु पर्यो। सो आन्दोलनले नेपालमा ठूलो राजनैतिक संकट देखायो। व्यापक प्रदर्शन, मानवीय क्षति र सरकारी संरचनामाथिका आक्रमणले तत्कालीन ओली सरकार कमजोर बनायो। तीव्र जनदबाव र असन्तुष्टिपछि प्रधानमन्त्री ओलीले भदौ 24 गते पदबाट राजीनामा दिए, जसले पुरानो राजनैतिक व्यवस्थालाई पतन गराउँदै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्यो। ओलीको राजीनामापछि आन्दोलनमा समर्थन गरेका काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले अन्तरिम सरकारको नेतृत्व लिन अनिच्छा देखाएपछि कर्फ्यूका बीच सैनिक मुख्यालयमा जेएनजी अभियन्ता लगायतको उपस्थितिमा भएको वार्ताले प्रस्ताव गरे अनुसार सर्वोच्च अदालतकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनिन्। उनको सरकारले राजनैतिक संक्रमण व्यवस्थापन, शान्ति तथा स्थायित्व कायम गर्ने, आन्दोलनका घटनाको छानबिन र नयाँ निर्वाचनको तयारी गर्ने लगायतका जिम्मेवारी पायो। कार्की एक प्रधानमन्त्री मात्र नभई नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिन्। दुई दिनको आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले तत्कालका लागि अवस्था सामान्य बनाएपछि देशभरका विभिन्न कारागारबाट कैदीहरू भकाइएपछि त्रासको अवस्था उत्पन्न भयो। यहीबीचमा आन्दोलनमा सहभागीहरूले मृत्यु, हिंसा, भ्रष्टाचार र सरकारी कमजोरीका लागि जवाबदेहिता माग्न थाले। आन्दोलनको उद्देश्य पुराना दलका नेताहरू र संयन्त्रको व्यवस्था भत्काउनु मात्र नभई जिम्मेवार व्यक्तिमाथि छानबिन र कार्यवाही गर्नुपर्ने माग अघि बढ़्यो र न्यायिक छानबिन प्रमुख राजनीतिक विषय बन्न पुग्यो। आन्दोलनकारीहरूको माग बमोजिम सुशीला कार्की नेतृत्वको सरकारले जेएनजी आन्दोलन घटनाका जिम्मेवार व्यक्तिलाई कानूनी कार्यवाही गर्न सिफारिश गर्नका लागि अध्ययन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वमा असोज 5 गते भाद्र 23 र 24 गतेको घटना सम्बन्धी जाँचपोछ आयोग गठन गरी अनुसन्धानको काम अगाडि बढ़ायो। आयोगको समक्ष सम्बन्धित अधिकारीहरूले बयान दिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै बयान नदिने अडान राख्दै आएका थिए। यद्यपि ओलीले अन्तिम समयमा बयान दिए। आयोगले पटक पटक म्याप थप गरी कार्की नेतृत्वको सरकारलाई प्रतिवेदन बुझायो। सो घटनाबारे मानवाधिकार आयोगले पनि अनुसन्धान गरेको थियो। राजनैतिक संकटका बीच कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन 21 गतेको निर्वाचनको मिति नजिकिँदै गर्दा पुराना दलले सहमति जनाए पनि केही पक्षको विमतिका बीच निर्वाचनको तयारी तीव्र बन्यो। जेएनजी पुस्ताको सो आन्दोलनले नेपालको परम्परागत राजनैतिक विरासतलाई भत्काउँदै नयाँ नेता र दलका लागि अवसरको ढोका खोल्यो। निर्वाचनको तयारी भइरहँदा काठमाडौँ महानगरका तत्कालीन मेयर शाहले नयाँ दल मार्फत संघीय निर्वाचनमा लड्ने गरी तयारी गरे। तर नयाँ राजनैतिक शक्तिहरू एक हुनुपर्ने माग बढ़िरहेका बेला जेएनजी आन्दोलनलाई समर्थन गरेको रासोपा र शाह बीचको तालमेलको चर्चा पनि चुलियो। यही सूचीमा अन्तरिम सरकारमा समेत सहभागिता जनाएका कुलमान घिसिङले आफ्नो नेतृत्वमा उज्यालो नेपाल नामक नयाँ दलको गठन गरी निर्वाचनको तयारीमा जुटे। आन्दोलनपछि गठित अन्तरिम सरकारमा मन्त्री बनेका जगदीश खरेल, महावीर पोन र घिसिङले एकाएक राजनीतिमा होमिने इच्छा राख्दै सरकार छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिए। यो बीचमा शाह, घिसिङ र रासोपाले छुट्टा छुट्टै स्थानबाट निर्वाचनको तयारी गरिरहँदा एक भएर जाने पनि सहमति भयो। तर त्यो समझदारी लामो समय जान सकेन र घिसिङ सहमतिबाट पछि हटे भने रासोपा र बालेन्द्र शाहबीच शाहलाई प्रधानमन्त्री बनाउने सहमतिका बीच निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति बन्यो। काठमाडौँ महानगरपालिकामा मेयर हुनु अघि नै युवा पुस्तामाझ परिचित शहर टेलिभिजन कार्यक्रम हुँदै सर्वसाधारणमा आफ्नो प्रभाव जमाएका रासोपा सभापति रवि लामे छानेले देशव्यापी रूपमा चुनावी सभा र कार्यक्रममा सहभागिता जनाए, जसको प्रभाव मतदानका क्रममा स्पष्ट देखियो र रासोपाले 165 निर्वाचन क्षेत्र मध्ये 125 सीटमा जीत हासिल गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त गर्दै परम्परागत दलप्रतिको जनअसन्तुष्टिलाई थप प्रमाणित गरिदियो भने पुराना दलहरू संकुचित हुँदा मधेस केन्द्रित राजनैतिक दलको अस्तित्व नै संकटमा परेको छ। निर्वाचनमा बहुमत पाएपछि बालेन्द्र शाहले चैत 13 गते प्रधानमन्त्रीको शपथ लिए, जसले नेपाली राजनीतिमा पुस्तागत परिवर्तन गराएको छ। शाह नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र युवाका लागि अवसरको प्रतिबद्धता जनायो। यसअघिका गठन हुने सरकारले मन्त्री परिषदलाई पूर्णता दिन लामो समय लगाउने गरेकामा शाहले एकैपटक मन्त्री परिषदलाई पूर्णता दिने प्रयास गरे। सरकार गठन गरेको केही दिनमै गौरी बहादुर कार्की नेतृत्वको आयोगले गरेका सिफारिश कार्यान्वयनका लागि भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो। आधिकारिक रूपमा सार्वजनिक गर्न ढिलाइ गरिएको सो प्रतिवेदन पनि संचार माध्यम मार्फत सार्वजनिक भएपछि औपचारिकता दिइयो। यहीबीचमा प्रधानमन्त्रीका रूपमा जेठ 17 गते संसदमा प्रश्नोत्तर गर्दै शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्ति निकै विवादित बन्यो। सोही विषयलाई लिएर अहिले पनि विरोध हुँदै आएको छ। ठूलो जनअपेक्षा सहितको सरकारले रोजगारी, सार्वजनिक सेवा, संस्थागत सुधार लगायत क्षेत्रमा काम गर्ने चुनौतीको सामना गरिरहँदा विभिन्न तनावका घटना पनि देखिएका छन्। विशेष गरी साउन महिनामा मधेसमा देखिएको क्षेत्रीय असन्तुष्टि नयाँ सरकारका लागि अर्को चुनौती बन्यो। मधेस तथा तराईका जिल्लामा साम्प्रदायिक तनाव र झडपले अर्को सुरक्षा चुनौती बढ़ायो। सामान्य घटनाबाट शुरू भएको घटना हिंसात्मक बन्न पुग्यो। फरक फरक दुई समुदाय बीचका घटनाले सामाजिक सद्भाव, कानून कार्यान्वयन र राजनैतिक स्थिरताको चिन्ता बढ़ायो। यद्यपि सो घटना अहिले तत्कालका लागि मत्थर भइसकेको छ। जेएनजी आन्दोलन लगत्तै उपचारका लागि भन्दै विदेश गएका कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किए। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा अहिले समानान्तर रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्कने प्रयास गरिरहेका छन्। यहीबीचमा भदौ 10 गते नेपाल चीनबीच हुँदै बग्ने लेहेन्दे खोलामा हिम पहिरो जाँदा आएको बाढ़ीका कारण नेपालको रसुवा, धादिङ, नुवाकोट, गोर्खा लगायत जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ। हिम पहिरोपछिको बाढ़ीमा परि भोटेकोशी जलाधार क्षेत्रका कैयौं बस्ती बगरमा परिणत भएका छन्। सयौं व्यक्ति घरबार विहीन हुँदा 4,000 बढी बेपत्ता अवस्थामा छन्। बाढ़ी प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धारको प्रयास भइरहेको छ। विपत्तिका बीच सरकारको सक्रियताको विषयलाई लिएर राजनैतिक वृत्तमा भने असन्तुष्टि हट्न सकेको छैन। जेएनजे आन्दोलनका अगुवा पनि विभाजित देखिन थालेका छन्। केही अभियन्ता नयाँ सरकारको समर्थनमा छन् भने केहीले आन्दोलनका मूल माग पूरा नभएको भन्दै सरकारको आलोचना गरिरहेका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
2: यसैबीच गृहमन्त्री सुदन गुरूङले जेएनजी पुस्ताको सपना पूरा गर्न सरकार लागि परेको बताएका छन्। जेएनजी शहीद दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरूङले भने,
3: आफ्नो जेएनजी भाइ बहिनीहरू जसरी उहाँहरूको सपना छ उहाँलाई साकार गर्नुपर्नेछ, हरेक नेपालीका आशालाई पूरा गर्नुपर्नेछ भनेर जसरी म त्यो मन्त्रालयमा छिर्छु, डर लाग्छ, कमी पो हुने हो कि। तर विश्वास गर्नुहोस्, यो नेपाल सरकार तपाईँको सरकार हो, यो नेपाली नागरिकको सरकार हो, यो 3 करोड नेपाली जनताको आशा हो, भरोसा हो।
2: अर्को प्रसंगमा गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाह र रासोपाका सभापति रवि लामिछानेको आग्रह अनुसार आफू मन्त्री भएको समेत बताएका छन्। सुशासन बहाली गर्ने जिम्मेवारी पूरा गर्ने उनको भनाई छ।
3: हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ, त्यो चाहिँ मेरो शिरबाट मात्र हुन्छ। त्यही भएर जबसम्म हाम्रो नेपाल सरकारको वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तपाईँको यो मन्त्री, तपाईँको यो दाई भाइ छोरा एउटै कुराले ढल्छ भनेको त्यो कुरा भनेको गोलीले हो, अर्को गोली चल्नुपर्छ।
2: जेएनजी शहीद दिवसको सन्दर्भमा नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा कार्यक्रम गरिएको थियो। यसैबीच दिवसका अवसरमा देशका विभिन्न स्थानमा पनि कार्यक्रमहरू आयोजना गरिएका थिए।
1: नेपाली कंग्रेसले 15 महाधिवेशनको मिति यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर महाधिवेशन गर्ने पहल स्वरूप तल्लो तहका महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गरिएको हो। अब नयाँ गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। जिल्ला र प्रदेश तहका अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी कार्यतालिका बनाइएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते, गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने तय गरिएको छ। त्यसपछि केन्द्रीय महाधिवेशन असोज 16 देखि 19 गतेसम्म गर्ने यस अघिकै निर्णयलाई निरन्तरता दिइएको छ। यसअघि कंग्रेसले भदौ 24 गतेदेखि वडा अधिवेशन शुरू गरी असोज 16 देखि 19 गतेसम्म केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचन समितिका अनुसार भोटेको सिबाडीबाट प्रभावित रसुवा, नुवाकोट र तहादिङका हकमा सम्बन्धित निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने तयारी छ।
4: ओहो जेठा, बजार हिँडिसकी क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, हुला सस्ता पाता किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
7: हुलास भए अरू किन खोज्ने?
8: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
9: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढ़ी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
8: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
9: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिट्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
8: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
9: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जानु।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। जेएनजी आन्दोलनले सत्ता र नेतृत्व बदले पनि गोली लागेर घाइते भएका युवा तथा शहीद परिवारको जीवनमा भने कुनै परिवर्तन आएको छैन। उपचार, राहत, रोजगारी र क्षतिपूर्तिको प्रतिबद्धता अलपत्र पर्दा उनीहरू राज्यको व्यवस्था र पीड़ासँग अहिले जुधिरहेका छन्। दोषीमाथि अनुसन्धान र कार्यवाही तथा आन्दोलनका सहमति कार्यान्वयनमा ढिलाइ हुँदा सरकारप्रति उनीहरूको विश्वास समेत कमजोर बन्दै गएको छ। कान्तिपुर कर्मी समर्पण श्री र गौरव पोखरेलले तयार पारेको सामग्री।
2: कालीमाटी स्थित स्पार्क केयर हेल्प अस्पतालको बेडमा पल्टिरहेका सर्लाईका राकेश महतोको एउटै सपना छ, जुरुक्क उठु अनि टुकुटुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रिएका उनी प्रहरीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 2082 भदौ 23 भएको जेएनजी आन्दोलन र भदौ 24 प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 घाइते भए। तिनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन्, अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले हौला? उनी भन्छन्, म जिउँदो लास जस्तै थिए। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने, अहिले त आफै व्हील चेयरमा बसेर गुड्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको भदौ 23 सँगै सड़कमा उत्रिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 अचानक गोलीका आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा प्रहरीको गोली लाग्यो। उनी सम्झिन्छन्, त्यो देखेर हामी उहाँलाई बचाउन गयौं। त्यही बेला पछाडिबाट प्रहरीले फायर गर्यो, मलाई कोखामा गोली लाग्यो र ढले। त्यस दिन गोली लागेर ढलेका महत्वको 3 दिनपछि मात्र होस आयो। डाक्टर आएर भने, अब खुट्टाले काम गर्दैन, जीवनभर व्हील चेयरमै भर पर्नुपर्छ। त्यो सुनेर उनी स्तब्ध भए। जेएनजीको प्रस्तावमा भदौ 27 सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यसको 6 महिनापछि फागुन 21 देशमा प्रतिनिधि सभाको चुनाव भयो। चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत पायो र 2082 चैत 13 बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। अस्पतालकै सयमा बसेर शाह प्रधानमन्त्री बनेको दृश्य हेर्दा राकेशको अनुहारमा खुशी झल्किएको थियो। तर त्यसको 1 वर्षपछि शाह नेतृत्वको सरकारले समेत जेएनजी घाइतेलाई व्यवस्था गरेको भन्दै उनी निराश छन्। भन्छन्, हामीमाथि कसैले र किन गोली चलायो? अहिलेसम्म अनुसन्धान भएको छैन, दोषीलाई कार्यवाही गरिएको छैन, यो सरकार पनि उस्तै हो कि जस्तो लागिरहेको छ। त्यसो त बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रपतिको सरकार बने लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नलैजाने निर्णय गरेको थियो। त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परे। पछि सर्वोच्च अदालतमा परेको बन्दी प्रतीक्षीकरणको रिटपछि उनीहरू छुटे। तर अहिलेसम्म प्रहरीले ओली र लेखक विरूद्धको मुद्दा अदालतमा दर्ताको प्रक्रिया अघि बढ़ाएको छैन। केही अघि गृहमन्त्री सुदन गुरूङले कान्तिपुरसँग कुरा गर्दै अदालतमा लैजाने बित्तिकै छुट्ने अवस्था नहोस् भनेर यथेष्ट प्रमाण जुटाएर अदालतमा लैजाने तयारी गरिरहेको बताएका थिए। यस्तै उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता तथा प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेको अधिकांश घाइतेको प्रतिक्रिया र आक्रोश छ। सिंहदरबार बस्ने अनुहारहरू बदलिएको अहिले 1 वर्ष भयो, तर घाइते र शहीद परिवारको जीवनमा भने समय त्यही भदौ 23 र 24 अड्किएको छ। कान्तिपुरले भेटेर कुराकानी गरेका झण्डै 1 दर्जन पात्रहरूको माग एउटै थियो, देश बदलियोस्, भ्रष्टाचार अन्त्य होस्, सुशासन आओस्, राज्य जवाबदेही बनोस्। जेएनजी आन्दोलनले सत्ता बदल्यो। त्यही जगमा भएको चुनावमा बालेन्द्र शाह र रवि लामिछाने समेत एकै ठाउँमा उभिएपछि रासोपाले 2/3 बहुमत पायो र शाह काठमाडौँको मेयरबाट सिधै देशको प्रधानमन्त्री बने। तर 1 वर्ष बितिसक्दा सड़कमा रगत बगाएका घाइते र पीड़ित परिवारको जीवन भने जहाँ थियो त्यही छ। कतिपयको अवस्था त कहाली लाग्दो छ। 2082 मंगसी 24 तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग जेएनजी प्रतिनिधि मण्डलले गरेको सहमतिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको सामूहिक माग अनुसार मुलुकमा सदाचार तथा सुशासन प्रवर्धन, भ्रष्टाचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिने भनिएको थियो। तर सरकारबाट अहिले खोलो तरेपछि लौरो बिर्सिएको जस्तो महसुस आफूहरूले गरिरहेको शहीद तथा घाइतेका परिवार बताउँछन्। छातीमा गोलीको गहिरो घाउ बोकेर हिँडेका भएका काभ्रेका कमल घिमिरे भन्छन् डाक्टरले पनि बाँच्दैन भनेको मान्छे बाँचेकाले होला घाउ दुख्दैन तर मन दुखिरहेको छ. गएको मंगसिरको अन्त्यतिर डिस्चार्ज भएका उनी अहिले भदौ 23 सड़कमा निस्किएकोमा ग्लानी महसुस गरिरहेका छन्. भन्छन् सरकारमा जानेहरूको त केही बिग्रिएको छैन शरीर हातपात सबै ठिक छ हामी न विदेश जान सक्छौ न देशमा केही गर्न सक्छौ शिक्षा स्वास्थ्य र रोजगारी पनि सरकारले राम्रोसँग हेर्न सकेको छैन भने के उपलब्धि भयो त. कमलको उपचार सरकारले बिगर्छु भने पनि अहिले फलोअपमा आफैले पैसा तिर्नु परिरहेको उनी बताउँछन्. भन्छन् अहिलेसम्म उपचारको क्रममा परिवारको 15 लाख जति खर्च भइसकेको छ हामीले खर्चको बिल पठाएका पनि थियौं तर त्यो बिल नै फिर्ता पठाइदियो पैसा आएन. कतिपय घाइते यति विरक्तिएका छन् कि सोच्छन् बरु ज्यान गुमाउनेको सूचीमा किन परिएन त्यसो भन्नेमा पर्छन् सिन्धुलीका 29 रवि भण्डारी खुट्टामा लागेको गोली छातीमा किन लागेन उनी आफैलाई सोधिरहेका छन्. फलोअपमा जाने बेलामा उनलाई एउटै चिन्ताले दपेट्छ पैसा कसरी खोज्ने उनलाई अस्पताल प्रशासनले भनेको छ अब त पैसा लाग्छ. आजकल त रविलाई लाग्न थालेको छ आन्दोलनमै किन गएछु उनले सरकारबाट अहिलेसम्म पाएको भनेको मासिक 9,000 जीवन निर्वाह भत्ता र 35,000 रकम मात्र हो. सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै जेएनजी आन्दोलन र प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि तयार पारेको थियो तर वर्गीकरणमा पनि कमलको आपत्ति छ. कानून मन्त्री सोभिता गौतम सरकारले आफ्नो सीमाभित्र रहेर जे गर्न सकिन्छ त्यो गरिरहेको दावी गर्छिन्. उनी भन्छन् नेपालभित्रको हकमा सरकारले निशुल्क रूपमा उपचार गराउने सवालमा पूर्ण प्रतिबद्धता जनाउँछौ. उपचारमा मात्रै होइन रोजगारी नै नपाउने र पाएको रोजगारीमा समेत घाइते तथा शहीद परिवारको गुनासो छ. कपन स्थित डेरामा बस्ने उदयपुरकी अम्बिका बिक भन्छन् 2 अघिबाट विद्युत प्राधिकरणको रत्नपार्क स्थित कार्यालय प्रशासनमा काम गर्न थालेकी छु. करारमा भएकाले धेरै सेवा सुविधा छैन 20-22 हजार पैसा त भाडा र खाजामै सकिन्छ बच्चाको शिक्षा र स्वास्थ्यका लागि त यसको भरै छैन. आन्दोलनको बलमा टेकेर बनेको सरकार भए पनि अम्बिकाको आशा मरेको छ. उनले भनिन् बरु जति भएका छन् सुशीला कार्की सरकारकै पालामा भए गृहमन्त्री सुदन गुरूङ मार्फत 14-15 माग मुद्दा पठाउँदा पनि सुनवाई भएको छैन. त्यसो त उनलाई प्रधानमन्त्री बालेन्द्रसँग पनि गुनासो छ. उनी भन्छन् बालेनले त अस्पतालमा न शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे न बालबच्चाको निशुल्क शिक्षा स्वास्थ्य र रोजगारीका आश्वासन नै पूरा गरे. सरकारले जेएनजी घाइते र शहीद परिवारको हकमा खासै काम नगरेको गुनासो घाइते र शहीद परिवार संलग्न संस्थाहरूको पनि छ. जेएनजी परिषद बनाउनेदेखि थुप्रै माग अझैसम्म अल्पत्र रहेको जेएनजी नेत्री सरिष्णा थापा बताउँछिन्. भन्छन् आन्दोलनमा सहभागी भएकै भरमा मुद्दा नचलाउने भन्ने सहमतिमा उल्लेख थियो तर अझै साथीहरू जेलमै छन्। त्यसो त बाहिर भएका घाइते र मृतक परिवारलाई अझैसम्म भदौ 23 घटनाले झस्काउन छाडेको छैन. जेएनजी शहीद परिवार कल्याणकारी समाजका सचिव रोशन गौतमको बुझाइ अनुसार 1 हुन लाग्दा शहीद परिवार अथवा घाइतेहरूप्रति सरकार पूर्ण रूपमा उदासीन छ. उनी भन्छन् क्षतिपूर्ति त पर जाओस् सरकारका प्रधानमन्त्रीले अहिलेसम्म शहीद परिवार र घाइतेहरूलाई एक पटक भेटसम्म पनि दिनुभएको छैन.
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि. रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढाएको छ. नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्.
5: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्. विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ सड़क खण्डमा सतर्क रहनुहोस्.
4: खोज तथा उद्धार आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 मा सम्पर्क गर्नुहोस्.
5: सतर्क बनौ सुरक्षित रहौ.
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी छ.
6: ओहो जेठा बजार हिँड्छ कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका.
6: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि.
6: घट लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु.
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा.
7: कहाँ काका हुला जस्ता पाटा किन सहरसम्म को जाओस्?
6: अरे शिव तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ.
7: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका.
9: हुलास भए अरू किन खोज्ने? कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त हुँदा स्थानीयवासी र यात्रुले शास्ति खेप्नु परेको छ। काठमाण्डुलाई काभ्रेपलाञ्चोकसँग जोड्ने करिब 16 किलोमिटर सड़क 6 लेनमा विस्तार गर्ने योजना रहे पनि 3 वर्ष बित्दा आयोजनाको करिब 61% मात्रै काम सकिएको छ। बजेट अभाव, विद्युत तथा खानेपानीका संरचना स्थानान्तरणमा ढिलाई, स्थानीय विवाद र प्राविधिक समस्याका कारण निर्माणले गति लिन नसकेको आयोजनाले जनाएको छ। सड़क निर्माणका क्रममा धूलो, हिलो र सवारी जाम बढ़दा स्थानीय व्यापार व्यवसायमा समेत असर परेको छ। सामान्य अवस्थामा करिब 45 मिनट लाग्ने जगती बनेपा दूरी पार गर्न अहिले 2 घण्टासम्म लाग्ने यात्रुहरूको गुनासो छ। आयोजनाको म्यापथप गरी आगामी पौषभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको अनुमानित लागत 10 अर्ब 50 करोड़ रूपियाँ रहेको छ। It's always fun when you hit the road.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860964000
5: र 9919326775।
10: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल,
11: सम्पर्क नम्बर 9813655553
10: र 9843218049।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
12: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900906062।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
0: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
2: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन। तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
0: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
3: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
0: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने। एनबीएलमा मधेसको पहिलो जित।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ।
5: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भनी पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाइएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
5: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्यद्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
6: अहिले चाहिँ बाढ़ीको प्रकोप र यससँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावर हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वस्थ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
5: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
7: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले 1 वे बनाएर सुचारु गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
5: जिन्जी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जिन्जी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जिन्जी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जिन्जी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
8: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुनु नै क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति गौरी लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म, आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
5: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
9: असोजको 3 र 4 गते वडा अधिवेशन त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली काँग्रेसको त्यहाँनिर जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
5: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति पनि परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8.59 करोड़ 19,04,223 रूपियाँ मौजात छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एससी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एससी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बिहोरेको मधेसले आफ्नो 4 खेलमा खत्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
10: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
0: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव, अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
11: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति:
10: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
5: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा:
17: तपाईँहरू जतिजना यो तुइन चढ्नको लागि यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि ल्याएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
5: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले:
18: प्रहरी कर्मचारी खटाएको छौँ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेर्ने 104 डेडिकेटेड नम्बर पनि हो। यो केन्द्रमा यहाँ भैतपुरी मण्डलमा छ, यसको अफिस चाहिँ हाम्रो डीएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरीको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
5: विपदका बेला बालबालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफ्ले।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
19: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डिटिएच सेवा डिस्क हो
1: खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ. अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ. साथी दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ. तीन वर्षसम्मको बच्चाले आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले बुझाउनलाई गाह्रो हुन्छ अहिलेको सन्दर्भमा. र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै. पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो. दोस्रो नम्बरमा आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं. भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू अहिले छक्क परिरहेछन्, म कहाँ आए होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्.
5: अब यो अवस्थामा चाहिँ भनौ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ. एक वर्षसम्म नपुगेको बच्चाहरूले त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले भोक लागिरहेको हुन्छ. अब त्यो बेलामा हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ. एक दोस्रो नम्बरमा यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन. यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन. एक अनि अर्को कुरो आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ.
5: अबको समयमा जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा भनौ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा एक्कासी नयाँ ठाउँमा आउँदाखेरि केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट फरक ठाउँमा बनाइदिनुपर्छ. अनि अर्को त्यो सेनिटरी प्याडहरू डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा हुन्छ.
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन के उपायहरू हुन सक्छ?
4: यसको लागि हामीले उनीहरूलाई पहिलो नम्बरमा विपद भनेको लगातार आइराख्दैन. दोस्रो कुरो हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा राम्रो पछि के छ भने अलिकति ठूलाहरूले आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढ़ी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले अझ बढ़ी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलोसमा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पलौदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
6: ओहो लु, नमस्कार है सर।
7: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615 39 444
8: र 0295 90 155।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्स
13: एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
15: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
15: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइले तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
15: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
15: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
15: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
15: सम्पर्क 0294400084 र 98040458027।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष, पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ, 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवाभारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यसमध्ये रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरूबीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक एक वर्ष अघि आजकै दिन जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरूङले जेनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 भएको आगजनीको आड़मा 23 घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 देश मरेको दिन थियो, 24 देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ। 23 मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
4: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
0: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणामस्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
5: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसले लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ, किनभने सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
5: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
6: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
7: जुन 2500 जति डीएनएका लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
6: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमूना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
7: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
6: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
7: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
6: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यु टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि कायम भइरहेको छ, भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
7: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
6: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन, जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा डेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेको भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ, त्यो दिनसम्म जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
7: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
6: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल आएर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीतिगत निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी छिन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो, त्यसैले अहिलेलाई नदी वार पार गर्न तीन बनाइएको छ जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
8: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तीन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तीन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
9: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
8: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
10: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
8: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
11: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलिहेलि रेस्क्यु गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई तुइनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
8: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
10: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
8: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at BBC.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल भदौ 24 गते बुधबार भदौ कृष्ण तृतीया 9 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भदौ 24 भएको विध्वंसको छैन पुननिर्माणको सुरसार। दमन र विध्वंसका दोषीमाथि कार्यवाही भएन। पुरानो संसद भवन अझै खण्डहर। कांग्रेसको महाधिवेशन तालिकामा सामान्य हेरफेर। सुरुङभित्रको उद्धारमा अझै पनि ढिलाई। बाढ़ी पीड़ित बाल बालिकासँग अन्तर्वार्ता र फोटो भिडियो खिच्न रोक लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विद्यार्थीको खाजा खर्च कटाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
0: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित बाल बालिकाहरूको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित भगवती बाल क्लबले 1,32,700 रूपियाँ सहयोग गरेको छ। भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफ्ना साथीभाइहरूबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका हुन्। विनाशकारी भोटेकोशीको बाढ़ीबाट आफूहरू जस्ता हजारौं बाल बालिकाहरू प्रभावित भएको थाहा पाएपछि उनीहरूका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले क्लबको तर्फबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सेन्ड्रेला शाहशंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भौचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँदै बाढ़ी पीड़ितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंह दरबारबाट जगिएडा सरेका ती 5 दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजंघा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति अशोकराज सिगदेल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्चस्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो डेढ़ दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गीओडा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिगदेलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डमा 2:50 बजे मात्र प्रवेश गर्यो। अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको 1 वर्ष राजनैतिक शक्ति सिंह दरबारबाट जग्गीवटा सरेका ती 5 दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले भदौ 24 को त्यो विध्वंस पुनर्निर्माणमा छैन सुरसार शीर्षकमा खबर छापेको छ। 1 वर्ष अघि आजकै दिन काठमाडौँ लगायत 7 प्रदेशका सड़कमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झोसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउमा रहेको नेपाल बार एसोसिएशनको भवनमा पनि आगजनी गरियो। बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएशन र सर्वोच्च बारमा आगजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले? 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थलो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको तत्कालीन संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोड़िएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाड़ामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं, तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
2: एक वर्ष अघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने 1 वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ़न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यसक्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ झन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोड़फोड़, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लंघनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढ़ाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिशसहित प्रतिवेदन बुझायो तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढ़ाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिश गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तीनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन् सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा थुङ्ग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ तर प्रतिवेदनमा कार्यवाही अघि बढ़ाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौं उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत ल्याएको छैन। जो जसलाई कार्यवाही गर्नु भनेर सिफारिश भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कार्यवाही सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ वाणेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मरमत सम्भार गरिएको छैन, बरू त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मरमत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
2: राहत लैजान धुन्सेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेकोशी बाढ़ी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मानसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 वरा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको तीन दिन भयो। गाउँ पुग्ने सड़क बाढ़ीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान तीन दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन। उनले भने गाउँमा खानेकुरा सकिएर लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र विदुरबाट राहतका गाड़ी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ। हेलिकप्टरले पनि उडान गरिरहेका छन्। ड्रोनले सघाइरहेको छ तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढ़ी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेकोशी बाढ़ीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै डुवानीको साधन कुरिरहेका आमा छोदिङबो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फोनाउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।